0: चितवन पुग्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रलाई प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवैले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ। असार 9 गतेसम्म चल्ने यस महाधिवेशनले राष्ट्रपतिको नयाँ नेतृत्व चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको केन्द्रीय समितिले संशोधित विधानलाई अनुमोदन गरेको छ। चितवनको भरतपुर स्थित दियालो फूडल्याण्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेको सह महामन्त्री विपिन आचार्यले बताउनुभएको छ। पदाधिकारी र केन्द्रीय सदस्यलाई लिएर रासोपाको विधान संशोधन गरिएको थियो। हिजो शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकले संशोधित विधान अनुमोदन गरेको हो। रासोपाको संशोधन गरिएको विधान अनुसार एकजना सभापति रहने व्यवस्था यथावत छ। उपसभापति तीनजना रहने व्यवस्था गरिएको छ, जसमा एकजना महिला अनिवार्य गरेको छ। तीनजना उपसभापतिमा एकजनालाई सभापतिले मनोनित गर्न पाउने व्यवस्था गरिएको छ। यस्तै दुईजना महामन्त्री रहनेछन्, त्यसमा एकजना निर्वाचित हुनेछ भने एकजनालाई सभापतिले मनोनित गर्नेछन्। सह महामन्त्री पनि पाँचजना रहने व्यवस्था गरिएको छ, त्यसमा दुईजनालाई सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको आचार्यले बताउनु भएको छ। यससँगै रासोपाको केन्द्रीय सदस्यको संख्या पनि बढ़ाएको छ। अब रासोपाका 158 जना केन्द्रीय सदस्य हुनेछन्। केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिनेछन्। बन्द सत्रबाट पारित भएसँगै नयाँ केन्द्रीय समिति संशोधित विधान अनुसार चयन हुनेछ। रासोपा केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि प्रकाशित गरिसकेको छ। असार 8 गते उम्मेद्वारी दर्ता र असार 9 गते मतदानको समय तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वार तथा प्रतिनिधिहरूका लागि निर्वाचन आचार संहिता अत्यन्तै कड़ा जारी गरेको छ। केन्द्रीय निर्वाचन आयोगले 4 बुँदे आचार संहिता सार्वजनिक गर्दै प्यानल वा गुटबन्दीलाई पूर्ण रूपमा निषेध गरेको छ। आचार संहिता अनुसार निर्वाचनको क्रममा कुनै पनि प्रकारको संयुक्त सूची बाँड्न, गठबन्धन गर्न वा गुटका आधारमा प्रचार प्रसार गर्न पाइने छैन। यस्तो गरेको पाइएमा उम्मेद्वारी खारिजसम्मको कार्यवाही हुने चेतावनी आयोगले दिएको छ। महाधिवेशन स्थल क्षेत्रमा प्ले कार्ड, ब्यानर, फ्लेक्स वा पर्चा वितरण गर्न पूर्ण रूपमा रोक लगाएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता माध्यमबाट भ्रामक सूचना सम्प्रेषण गर्न, सशुल्क विज्ञापन गर्न वा मत माग्न नपाइने व्यवस्था गरिएको छ। निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नाराबाजी, जुलुस वा शक्ति प्रदर्शन गर्न नपाउने आचार संहितामा उल्लेख छ। मतदातालाई आर्थिक प्रलोभन देखाउन, उपहार वितरण गर्न, भोजभतेर आयोजना गर्न वा पदको आश्वासन दिन पूर्णतः निषेध गरिएको छ। साथै कसैको अपमान वा आचार चरित्र हत्या हुने गरी आधारहीन आरोप लगाउन समेत रोक लगाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन दिनुभएको छ। रुग्ण अवस्थामा रहेको मेची र मध्यपारी राजमार्गसँगै तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षणका क्रममा हिजो शनिबार मन्त्री लम्साल आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा ठेकेदारलाई थुन्न र कुट्न निर्देशन दिनुभएको हो। यसअघि उहाँले नागढुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमनको क्रममा ठेकेदारको खुट्टा भाज्नुपर्ने अभिव्यक्ति दिनु भएपछि आलोचना भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि उम्मेद्वारी दर्ता प्रक्रिया र मापदण्ड छुट्टै किसिमको तय गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो जारी गरेको सूचना अनुसार पार्टीको सर्वोच्च पद र सभापतिका लागि उम्मेद्वारी दिन 51 जना समर्थक अनिवार्य गरिएको छ। आयोगका अनुसार सभापति पदका आकांक्षीले 51,000 रूपियाँ उम्मेद्वारी शुल्क बुझाउनु पर्नेछ भने प्रस्तावकका रूपमा एकजना र समर्थकका रूपमा 51 जना प्रतिनिधि रहनुपर्नेछ। यस्तै केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिन 21 जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका लागि 21,000 रूपियाँ शुल्क तोकिएको छ भने प्रस्तावकको रूपमा 1 जना सदस्य हुनुपर्नेछ। पार्टीका अन्य पदाधिकारीहरूको हकमा भने 41,000 रूपियाँ उम्मेद्वारी शुल्क निर्धारण गरिएको छ। पदाधिकारीका लागि पनि प्रस्तावक 1 जना र समर्थक 21 जना नै हुनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम अनिवार्य रूपमा पार्टीको प्रतिनिधि नामावली सूचीमा भएको हुनुपर्ने शर्त राखेको छ। क्यान्सर उपचारमा प्रयोग हुने औषधि अब देशभर सहज रूपमा उपलब्ध हुने भएको छ। क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनभित्रै पर्याप्त मात्रामा उपलब्ध हुनेछन्। गत दुई महिनादेखि ती औषधि सीमित स्थानमा मात्र उपलब्ध गराइँदै आएकामा अब देशभर सहज रूपमा उपलब्ध हुने औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले बताउनु भएको छ। क्यान्सर पीड़ितको किमोथेरापी उपचारका लागि प्रयोग हुने कार्बोप्लाटिन, सिसप्लाटिन लगायत औषधिलाई अब अस्पताल वा फार्मेसीको नामै तोकेर उपलब्ध गराउने भएको छ। सदर चिड़ियाखाना जावलाखेलमा बर्ड फ्लूको संक्रमण भएको कुरा गुपचुप राखेको आरोपमा चिड़ियाखानाका प्रमुखलाई बर्खास्त गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयले बर्ड फ्लूको संक्रमण सन्दर्भमा समयमा नै जानकारी नदिएको भन्दै चिड़ियाखानाका प्रमुख सत्यनारायण शाहलाई बर्खास्त गरेको छ। कोषका अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिड़ियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिड़ियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत बनाएको छ। पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिड़ियाखानाको जीव जन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो। चिड़ियाखानामा करिब 10 दिन अघि बाटे पंक्षी र जनावर मरेको भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई शाहले कुनै जानकारी नै दिएका थिएनन्। चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेर, गिद्धा र जनावरतर्फ निर बिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो। रोगको संक्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा पनि कुनै जानकारी नदिएपछि शाहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको छ। एलम्बु खबरमा अब विदेशको खबर। इरानको संयुक्त सैन्य कमाण्डले शनिबारदेखि रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमेरिकाले युद्ध अन्त्य गर्ने आफ्नो वाचा पूरा नगरी बदनीयतापूर्ण रूपमा सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै इरानले यस्तो कदम चालेको जनाएको छ। सरकारी टेलिभिजन मार्फत जारी गरिएको सैन्य विज्ञप्तिमा भनिएको छ, यदि आक्रमकता जारी रह्यो भने हामीले थप कड़ा कदमहरू चाल्ने योजना बनाएका छौं। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगा हेईले अमेरिकाले सम्झौताको पूर्ण पालना नगरेसम्म स्थिति सामान्य नहुने बताएका छन्। उनले भनेका छन् अन्तिम सम्झौताका लागि वार्ता तब मात्र अघि बढ्छ जब लेबनानमा जारी लड़ाई रोक्ने लगायतका मुख्य बाचाहरू पूरा गरिन्छ। यदि यी सम्झौताको कुनै पनि हिस्सा लागू गरिएन भने पूरा सम्झौता नै संकटमा पर्नेछ। यसअघि यसै हप्ताको शुरूमा अमेरिका र इरान बीच एक अन्तरिम सम्झौता भएपछि होर्मुज स्ट्रेटबाट जहाजहरूको आवागमन सुचारू गरिएको थियो, तर पछिल्लो घटनाक्रमले उक्त सम्झौतालाई जोखिममा पारेको छ। मध्यपूर्वको युद्धका कारण घटेको तेल उत्पादनलाई युद्धपूर्वको स्तरमा फर्काउन दुई महिना लाग्ने इराकी अधिकारीहरूले बताएका छन्। यो युद्ध र इरानले होर्मुज जल डमरूमा लगाएको नाकाबन्दीले निर्यात अवरूद्ध भएपछि इराकसहित प्रमुख तेल उत्पादक देशहरूले उत्पादन कटौती गर्नु परेको थियो, जसले विश्व ऊर्जा बजारलाई ठूलो धक्का दिएको छ। तर यो हप्ता वाशिङटन र तेहरान बीच युद्ध समाप्त गर्ने सहमति भएपछि केही राहत मिलेको छ। यद्यपि थप वार्ताहरू अझै अड्किरहेका छन्। युद्धका कारण इराकले अधिकांश तेल क्षेत्रमा उत्पादन रोक्नु परेको थियो र टर्की तथा सिरिया मार्फत सीमित निर्यात मात्र गर्न सकिरहेको थियो। खेलाम्रो खबरमा अब खेलकुदको खबर। फिफा विश्वकप जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ। गैराती क्यानाडामा भएको खेलमा आइभरी कोस्टलाई 2-1 गोलले हराउँदै जर्मनी विजयी भएको हो। आइभरी कोस्टले 30 मिनटमा गोल गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो, तर 68 मिनटमा जर्मनीले गोल फर्काउन सफल भयो। त्यसपछि रोमाञ्चक बनेको खेलमा इन्जुरी समयमा शानदार गोल गर्दै जर्मनी विजयी भएको हो। 30 मिनटमा आइभरी कोस्टका फ्रांक केसीले गोल गरेका थिए भने जर्मनीका लागि दुवै गोल डेनिज उन्ढाफले गरेका हुन्। जीतपछि जर्मनी समूह एकको शीर्ष स्थानमा उक्लिएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौ। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। राष्ट्रपको संसदीय विधान केन्द्रीय समितिद्वारा अनुमोदन, राष्ट्रपा महाधिवेशनमा प्यानल वा गुटबन्दी गरे उम्मेद्वारी नै खारिज हुने, क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अब देशभर सहज रूपमा उपलब्ध हुने, बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिड़ियाखानाका प्रमुख बर्खास्त, इरानद्वारा पुनः होर्मुजा जलमार्ग बन्द, इराकको तेल उत्पादन दुई महिनाभित्र पुरानै अवस्थामा फर्किने, र फिफा विश्वकपमा जर्मनीको लगातार दोस्रो जित, जर्मनी समूहको शीर्ष स्थानमा। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडे।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 7 गते आइतबार, जुन 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको सप्तमी तिथि, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस, संगीत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रासोपाको प्रथम महाधिवेशन आजदेखि, केन्द्रीय समिति 158 सदस्यीय बन्ने, धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगिर अन्तिम साताका लागि बोलायो महाधिवेशन।
1: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउँदै सरकार।
0: कक्षा 12 नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण, खामा पनि मेची राजमार्ग सञ्चालनमा राख्न निर्देशन, बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिलै तनाव।
1: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जलमार्ग पुनः बन्द, पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
0: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश, आइभोरी कोस्ट 2-1 पराजित, नेदरल्याण्डसको पहिलो जीत, आजै स्पेन र साउदी पनि भेट्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
1: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछानी र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। रासोपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गमस्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर रासोपाले चितवन संघको साइन अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्याउली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्गदेलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपतिले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुर्लाकोटेले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
3: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले

0: बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी गर्दै शाखा प्रमुख विनोद राजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
1: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
0: मनसून सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
2: बाढी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भएको छैन त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले फेरि गत वर्षको बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको।
0: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ति बन्दै गरेको मेची राजमार्गलाई बर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा वरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक ट्र्याक खोल्न पनि निर्देशन दिनुभयो। आफै गाड़ी चलाएर माइखोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व,
4: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्, हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ, या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले।
0: धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाई, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु न

0: पर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र

0: प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार सार्वजनिक भयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउबारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुजी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्यसहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284(3)मा परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ, तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वनिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
1: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको हो। 26 देखि 28 मंशिरमा महाधिवेशन अध्यक्ष लिङदेन कुसुमजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 जेठमा समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ़ दशकमा पटक उद्घाटन तर संचालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन आईडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोड़िएको स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 वर्ष बितिसक्दा पनि ब्लड बैंक संचालनमा नआउँदा बिरामीका आफन्तले जहिल्यै तनाव बिहोर्नु परेको खबरमा उल्लेख छ। अर्को खबर जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नुभएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्रांगारिक उत्पादनलाई प्रवर्धन गर्न कुइनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका 8 पर्ने छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर सुदूरपश्चिम प्रदेशले नयाँ गाड़ी किन्न छुट्यायो 30 करोड़ शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पाङ्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल

0: करोड़ 45 लाख रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पाङ्ग्रे सवारी साधन खरिद गर्न 26 करोड़ 35 लाख तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 करोड़ रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बक्यौता भाड़ा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 करोड़ बक्यौता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाड़ा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी 33 किलोमिटर सड़क पुरानो ठेक्का तोडेको 3 वर्षपछि नयाँ आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा 12 को नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुधी प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्रीपन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरुङ्गा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 को प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहिबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 30 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने 60 दिनभित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लिबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने र इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्फूल देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुआ नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नु जिल्लामा सड़क किनारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 खेलबाट 6 अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको गरिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने तीन अंकसहित समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरुग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भेट्नेछन्।
1: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
3: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब योगका कुरा। विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सुन्दरम र समुन्नत तरिकाले जीवन बिताउन जिउन योगको भूमिका महत्वपूर्ण हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँग साथी दीपक आचार्यले पछिल्लो समय योगको प्रसारमा किन प्राथमिकता दिनुभएको भनेर कुराकानी गर्नुभएको छ।
5: मानव विकासको मनुष्यको विकासको मूल विज्ञान नै ध्यान हो। आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लकै अगालेको छ, हाम्रो माग यहाँभन्दा बढी विदेशमा छ। यो केन्द्र बिन्दु नै ध्यान हो। मुख्यत ध्यानको अभ्यास हो जीवन। एकपटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छ।
6: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो, यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो?
5: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट सीए हुँ। समाजमा धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु मेरो पढ़ाईको मेरो शिक्षाको काम हो। बिस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदद गर्ने हो। अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर बिस्तारै प्राकृतिक रूपमा प्रांगारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरे। शिक्षाको क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा। त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुगे र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं। संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं।
6: मान्छेले पैसामै शान्ति देखेको छ, त्यसैमा सफलता देखेको छ। तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ, विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ?
5: पैसा कमाउने होइन, पैसा धनको पछाडि दौडिने पनि होइन, आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस्, मसँग काम आकर्षित भएर आओस्, साथीभाइहरू मसँग आकर्षित भएर आउन्, खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्। हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौं या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले। र एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन्। मेरो जीवन कसरी सञ्चालन गर्ने, अरूलाई कसरी मदद गर्ने, मेरा बिग्रिएका काम कसरी बनाउने, मेरो स्वास्थ्य कसरी राम्रो बनाउने, म भित्रबाट खाली हुन्छु नि त। ध्यान लाग्नु भनेको के हो? आफूभित्र खाली हुनु, तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ। पहिलो त योगाभ्यास हो, योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ। दोस्रो प्राणायाम हो, प्राणायामले मनलाई सक्रिय बनाउँछ। जुन योग ध्यान बन्दैन, समाधि बन्दैन, त्यो योग खेर गएको समय हो। तेस्रो, आफ्नो पूजा इत्यादि जे पनि छ, आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ, जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार। चौथो अध्ययन, यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छन्।
6: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग, ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ?
5: कति राम्रो। ऊर्जा ध्यानले के गर्छ भने, एकपटकमा ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फूर्णा जन्मिन्छ। मैले के कर्म गर्ने, कसरी गर्ने, त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ। अन्तस्प्रेरणाबाट म कर्म गर्न थाल्छु। अन्तस्प्रेरणाबाट कर्म गरे भने त्यो कर्म कर्मयोग बन्न जान्छ, अनि बिस्तारै ज्ञान योग पनि आउँछ।
6: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्ने होइन, अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो, जति बजारीकरण हुँदै गयो, त्यति नै मानिसहरू कुलतमा फस्ने समस्याहरू देखिन्छ। यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ?
5: मनुष्य जीवनको मूल खोज खुसीको हो, यो कहिले पनि बिर्सिनुहुन्न। जो व्यक्ति खुसी हुन सक्दैन, आफू भित्रबाट जसले खुसी सिकेको छैन, ऊ कुलतमा फस्छ। खुसी व्यक्तिभित्र छ, त्यो खुसी खोज्न सिकाउनु पर्छ।
0: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्यीय बन्ने, धवल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन।
0: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउने सरकारको तयारी,
1: कक्षा 12 नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुँदे स्पष्टीकरण, बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न निर्देशन, बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिले तनाव,
0: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल घाँटी पुनः बन्द, पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि,
1: र फिफा विश्वकपमा जर्मनी नकआउट चरणमा प्रवेश, आइभरी कोस्ट 2-1 पराजित, नेदरल्याण्डसको पहिलो जीत, आज स्पेन र साउदी पनि भिड्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन, हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्ला प्रतिनिधि सभा बैठकमा त्यहाँ हुने छलफल र सांसदहरूको विरोध र समर्थनको प्रसंग, जहाँ श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ जहिलै उठेर विरोध जनाउँदै विभिन्न आफ्ना विचारहरू पनि राख्ने गर्नुभएको छ। पछिल्लो समयमा प्रधानमन्त्री बालेन शाहले आफ्नो तर्फबाट फेभरेट अथवा आफूलाई मनपर्ने टीमले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नुभएको थियो। नेपालले कुनै दिन विश्वकप खेल्नुपर्छ भन्ने उहाँको संकेत थियो। एउटा बन्द कोठा देखाइएको छ संसदको बैठक जस्तो, र त्यहाँ सांसद राई जस्ता देखिने व्यक्ति दाय देब्रेपट्टिको हातमा मोबाइल माथि उठाएर अगाडि माइक पकडेर केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले वर्ल्ड कप खेलेको छैन भनेर पोस्टिनु भयो रहेछ। कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय।
1: हवस् त, प्राविधिक साथी रविराज धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गर्नुभयो, विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं हाम्रो यो दैनिकी रेडियो कार्यक्रम लिकन, र हामी सम्पूर्ण हाम्रो श्रोतावर्गहरूलाई हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ कि हामीलाई निरन्तर सुन्नु भएको निम्ति र आत्मिक लाभ उठाउनु भएको निम्ति। त्यसैले आउनुहोस्, आज पनि हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले पछिल्ला दिनहरूदेखिबाट निरन्तर रूपमा चाहिँ मुक्तिको मार्ग अध्ययनको यो यात्रामा चाहिँ पहिलो इतिहासको पुस्तकलाई चाहिँ आधार बनाएर निरन्तर रूपमा अघि बढ़िरहेका छौं। अनि म जस्तै एउटा जुन नयाँ श्रोताको लागि चाहिँ आजको अध्ययनको मुख्य विषय चाहिँ के हुनेछ, अलिकति बताइदिनुहोस् न दाइ।
2: वास्तवमै हामीले यो अध्ययन यात्रामा राजा दाउदको जीवन, उहाँको नेतृत्व र उहाँले परमेश्वरको इच्छा अनुसार गरेका कामहरूलाई क्रमशः हेरिरहेका छौं। आजको अध्ययनमा भने हामी एउटा अत्यन्त महत्वपूर्ण घटनातर्फ अगाडि बढ्नेछौ। परमेश्वरको उपस्थितिको प्रतीक मानिने करारको सन्दुकलाई सम्मानपूर्वक र सही विधि अनुसार अगाडि बढ़ाउने तयारीको विषयमा यो अध्ययनको यात्रामा हामी हेर्नेछौ।
1: तपाईँले तयारी भन्नुभयो, अघिल्लो अध्ययनमा मैले सुनेको थिएँ कि गलत तरिकाले सन्दुक बोकेको कारण एक व्यक्तिले ज्यान गुमाएको पनि थियो, आजको अध्ययनले त्यसबाट के सिकाउँछ त दाई?
2: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ। यही कुराले आजको अध्ययनलाई अझ गहिरो बनाउँछ। हामीले यहाँ एउटा ठूलो सत्य देख्नेछौ। परमेश्वर प्रति हाम्रो भावना मात्र होइन, तर उहाँको वचन अनुसारको आज्ञा पालनलाई पनि उत्तिकै आवश्यक छ भन्ने सत्यतालाई। दाउदले यसपटक सन्दुक सार्ने काममा आफ्नो विचार होइन, परमेश्वरको निर्देशन खोजे। यही नै आराधनाको सही शुरूआत हो।
1: अर्थात आराधना भन्नाले केवल गीत संगीत मात्र होइन, तयारी, पवित्रता र आज्ञा पालन पनि रहेछ, होइन त दाइ?
2: हो, ठिक भन्नुभयो भाइ तपाईँले। जब परमेश्वरको उपस्थितिलाई सम्मानपूर्वक ग्रहण गरिन्छ, तब त्यो आराधना आनन्द, हर्ष र एकताको माध्यम बन्छ। आजको अध्ययनले हामीलाई यही कुरा सिकाउँछ। परमेश्वरको काम परमेश्वरकै तरिकाले गर्दा मात्रै त्यसले आशिष ल्याउँछ। त्यसैले आउनुहोस्, आजको यो अध्ययनको यात्रामा त्यो सत्यतालाई मनन गर्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: त मित्र, आज हामी बाइबल अध्ययन पहिलो इतिहास 15 अध्यायबाट गर्न गइरहेका छौं। हामीले देखिसकेका छौं कि पहिलो इतिहास 13 अध्यायदेखि 16 अध्यायहरू दाउद र करारको सन्दुकको निम्ति अर्पित अध्याय हो। मतलब त्यस करारको सन्दुकलाई परमेश्वरद्वारा चुनिएको स्थान यरूशलेममा ल्याउने दाउदको अठोटको खण्ड हो। यो वास्तविकताको दृष्टिमा यो कुरा देख्ने कुरा चाखलाग्दो छ कि यी अध्यायहरूले हामीलाई राज्यको मामलाहरूको रिपोर्ट, दाउदले बनाएका निर्णयका रिपोर्ट, वरिपरिका राष्ट्रहरूसँग उसले बनाएका सन्धि, उसले लडेका लड़ाईको रिपोर्ट र राज्यमा आहार पानमा र अन्य क्रियाकलापमा खर्च भएको लेखा वा खाताको दिने भए। यी अध्यायहरू आज हामीले टीभीमा हेर्ने समाचार प्रसारण जस्तै हुने थियो, तर त्यसको सट्टामा यी अध्यायहरूले हामीलाई सन्दुकको सार्ने कुराको बारेमा बताउँछ। यसमा तपाई र मेरो निम्ति पाठ छ। यसले हामीलाई त्यो कुरा देख्न सहायता गर्दछ कि परमेश्वरको दृष्टिमा कुन कुरा चाहिँ महत्वपूर्ण छ। हाम्रा समाचार प्रसारणमा धेरै प्रोपोगान्डा र खबरहरू पाउँदछौ। आजको समाचारहरूको सम्बन्धमा परमेश्वरको दृष्टिकोण कस्तो छ? कहाँ चाहिँ परमेश्वरले जोड यानी बल दिनुहुन्छ? मित्र, यस खण्डबाट हामीले यो सिक्नु पर्छ, अर्थात सन्दुकलाई सार्ने कामबाट हामीले सिक्नु पर्दछ कि परमेश्वर उहाँका मानिसहरूको आराधनामा चाक लिनुहुन्छ, रुचि लिनुहुन्छ। सन्दुक इसरायलीहरूको निम्ति आराधनाको केन्द्र र मुख्य कुरा थियो। अनि त्यहाँ नै परमेश्वर बल दिनुहुन्छ, जोड दिनुहुन्छ। इतिहास स्वयंले हामीलाई सिकाउँछ कि प्राय गरेर हामी बितेका कुराहरूमा जोड दिन्छौं। एकपल्ट एक समय पेरिसमा नेपोलियनको महलमा व्यस्त स्टाफहरू थिए, आज त्यो संग्रहालय छ। आज त्यहाँ कुनै पनि महत्वपूर्ण निर्णयहरू बनाइँदैनन्, बस त्यो एक संग्रहालय

हाम्रा एक सहायक हुनुहुन्छ अर्थात धार्मिक येशु ख्रिष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारको निम्ति। यो शब्द प्रायश्चितको अर्थ हो कृपा आसन। ख्रिष्ट हाम्रा पापहरूको निम्ति कृपा आसन हुनुहुन्छ। अहिले त्यो परमेश्वरको निम्ति महत्वपूर्ण कुरा हो। वास्तवमा आज तपाईँ र म टीभीमा जुन कुरा सुन्छौ त्यो महत्वपूर्ण होइन, अनि हाम्रा राजधानीहरूमा बनाइएका निर्णयहरू पनि महत्वपूर्ण होइनन्, तर महत्वपूर्ण निर्णयहरू परमेश्वरका निर्णयहरू हुन्। हामीले देखिसकेका छौं कि दाऊदले सन्दुक यरुसलेममा ल्याउने प्रयत्न गरे। यद्यपि सन्दुक यरुसलेममा ल्याउने काम उचित र सही भए तापनि उसले यो गलत तरिकामा ल्याउनलाई प्रयत्न गरे। केवल दाऊदले मात्र यरुसलेमलाई सन्दुकको स्थानको रूपमा चुनेनन्, तर परमेश्वर स्वयंले पनि त्यो उही जग्गाको चुन्नु भएको थियो। यसकारण सन्दुक यरुसलेममा ल्याउने काम अति नै महत्वपूर्ण थियो। तर समस्या चाहिँ यो थियो कि दाऊदले यो गलत तरिकामा ल्याउने प्रयास गरे। परमेश्वरले उसलाई गन्तीको पुस्तकमा निर्देशन दिनुभएको थियो कि सन्दुक खाली कोहात वंशीका छोराहरूले आफ्नो कानमा बोक्नु पर्दछ। त्यसलाई यरुसलेममा पुर्याउने काममा कुनै सजिलो विधिको प्रयोग गर्नु हुँदैन थियो, अर्थात त्यस सन्दुकलाई लैजान कुनै सजिलो विधिको प्रयोग गर्नु हुँदैन थियो। मित्र, आज परमेश्वरको वचन दिने काम सजिलो छैन। धेरै मानिसहरू सोच्दछन् कि प्रभुको काम केही प्रकारको वनभोज र केही आनन्दित कुरा हो। मित्र, यो कदापि सजिलो कुरा होइन। परमेश्वरको वचन परमेश्वरको जनहरूद्वारा बोकिनु पर्दछ। रोमी 10 अध्यायको 17 पदले भन्छ, विश्वास सुनाईबाट र सुनाइ परमेश्वरको वचनबाट आउँछ। परमेश्वरले उहाँको वचनको प्रचारको आशिष दिनुहुन्छ। पाउल निरन्तर आफ्नो भनाइलाई जारी राख्छन्, भन्छन् कि तिनीहरूले सुन्नुपर्नेछ, तर कसरी तिनीहरूले प्रचारक बेगर सुन्नेछन्। पाउलले यो पनि भन्छन् पहिलो कोरन्थी 1 अध्यायको 18 पदमा, क्रुसको सुसमाचार नाश हुनेहरूको निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूको निम्ति परमेश्वरको शक्ति हो। परमेश्वर चाहनुहुन्छ कि मानव जातिले सुसमाचार मानव माध्यमद्वारा सुनेको। उहाँले यो खुला आकाशमा ठूलो अक्षरमा लेख्नुहुन्न ताकि मानिसहरूले देख्न सकुन्, सुन्न सकुन्, बुझ्न सकुन्। मित्र, उहाँ आशा गर्नुहुनेछ कि हामी प्रत्येक विश्वासीले उहाँको सन्तानले सुसमाचार प्रचार गरेको। अहिले यो 15 अध्यायमा दाऊद सन्दुकलाई यरुसलेममा सही तरिकामा ल्याउन गइरहेका छन्। पहिलो इतिहास 15 अध्यायको 1 पदमा भनिएको छ, दाऊदले आफ्नो निम्ति दाऊदको शहरमा महलहरू बनाए, औ परमेश्वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे। अनि 2 पदमा भनिएको छ, त्यसपछि लेवीहरूले मात्र परमेश्वरको सन्दुक बोक्नु पर्छ भनी तिनले उर्दित दिए, किनभने तिनीहरू नै त्यो बोक्न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए। मेरो यो प्रश्न हो, दाऊद, तिमीले यो पहिले नै किन गरेनौ? यदि तिमीले यो ठिक तरिकामा पहिले नै गरेको भए निश्चय नै तिमीले त्यस निराशमय अनुभवमा भएर जानुपर्ने थिएन। मित्र, त्यही नै तरिकामा हामी धेरैले सिक्दछौ। मित्र, आगे 3 पदमा

परमप्रभुको सन्दुक यरुसलेममा ल्याउन जम्मा भेला गराउन महत्वपूर्ण थियो। अनि परमेश्वरले पनि सोच्नुभयो कि यो महत्वपूर्ण कुरा थियो। यो नै एक कारण हो उहाँले यो पहिलो इतिहासमा रेकर्ड गर्नुभयो, जुन यो ऐतिहासिक अवधिको उहाँको दृष्टिकोण हो। अहिले दाउद सन्दुकलाई सही तरिकामा लैजान तयारी हुन्छन्। 15 अध्यायको 4 पदमा भनिएको छ, तिनले हारूनका छोराहरू र लेबीहरूलाई एकसाथ भेला गराए। त्यसपछि उसले प्रत्येक परिवारको एकजनालाई मुख्य अगुवा चुन्दछन् र प्रत्येक परिवारबाट त्यस काममा संलग्न हुनको निम्ति मानिसको संख्या पनि दिन्छन्। 11 र 12 पदमा भनिएको छ, अनि दाउदले सादोक र एबियातार पुजारीहरूलाई यी लेवीहरूका साथमा बोलाइ पठाए। उरियल, असाय, युएल, समया, एलियल र अमिनादाब। अनि 12 पदमा भनिएको छ, र तिनीहरूलाई भने, लेवीहरूका परिवारहरूका प्रधानहरू तिमीहरू हौ, तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इसरायलका परमेश्वरले सन्दुक ल्याऊ। दाउदले सन्दुकको निम्ति स्थानको तयार गरे, तर हामीलाई ठिक ठिक तरिकामा भनिएको छैन कि त्यो स्थान कहाँ थियो। के यो अर्नौका खलामा थियो? पछिबाट दाउदले त्यस स्थानको किने जहाँ मन्दिर बनिनु पर्ने थियो। यो मोरिया भन्ने पर्वतको पर्वत श्रेणीमा थियो, अनि त्यो स्थान जहाँ अब्राहमले इसहाकलाई बलि चढाउन लागेका थिए। त्यो पवित्र श्रेणी, त्यो पर्वत श्रेणी वा माला यरुसलेममा भएर गलगोथासम्म फैलिएको छ, जुन स्थानमा ख्रिस्टलाई कृषीकरण गरिएको थियो, र त्यो गलगत्ता उही पर्वत श्रेणीमा स्थित छ। मेरो विचारमा दाउदले सन्दुकको निम्ति तयार गरेको स्थान चाहिँ मोरिया पर्वतमा थियो। 12 पदमा भनिएको छ, तिनीहरूलाई भने, लेवीहरूका परिवारहरूका प्रधानहरू तिमीहरू हौ, तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इसरायलका परमेश्वरको सन्दुक ल्याऊ। अनि 13 पदमा भनिएको छ, पद 13 किनभने तिमीहरू पहिलो पल्ट त्यहाँ उपस्थित नभएकोले परमप्रभु हाम्रा परमेश्वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले गर्नु परे अनुसार उहाँको अगुवाई हामीले खोजेनौ। तपाईँलाई यादै होला कि दाउले सर्वप्रथममा परमेश्वरलाई दोष लगाएका थिए। उसले सोच्यो कि उज्जाको जीवन लिने काममा परमेश्वरले ठूलो गल्ती काम गर्नुभयो, तर उसले यो कुरा थाहा पाए कि तिनी स्वयं नै गलत गरिरहेका थिए। र अहिले के तपाईँले बार बार यो अभिव्यक्त दोहोरिएको ध्यान दिनुभएको छ? इसरायलको परमप्रभु परमेश्वरको सन्दुक। मित्र, यसबाट हामी यो कुरा थाहा पाउँछौ कि सन्दुक परमेश्वरको निम्ति महत्वपूर्ण थियो। अनि 15 अध्यायको 15 पदमा भनिएको छ, र परमप्रभुको आज्ञा अनुसार मूसाले तोके झैं आफ्ना काँडमा डण्डाले बोकेर परमेश्वरको सन्दुक उठाएर ल्याए। हामी जान्दछौ कि दाउद संगीतकार थिए, र यस हर्षित उत्सवको समयमा संगीत सही उत्सव मनाएको चाहे। अनि 16 पदमा भनिएको छ, त्यसपछि दाउदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरू जो जो आफ्ना आफ्ना बाजा, सारांगी, बीणा र खैजडीमा हर्षको संगीत बजाउनमा निपुण थिए, तिनीहरूलाई नियुक्त गर्नु भनी हुकुम गरे। मित्र, हामी जान्दछौ कि दाउद संगीतकार थिए, र यस हर्षित उत्सवको समयमा संगीत सहित उत्सव मनाउन चाहे। यो अति नै महान दिन थियो जब परमेश्वरको सन्दुक यरुसलेममा ल्याइयो। यो नै दाउद यरुसलेममा आउने कामको निम्ति महान उच्च पोइन्ट थियो। परमेश्वरले अरू त के, दाउद यरुसलेम आएर यबुसी

0: बाट यसको कब्जा गर्ने कामको रेकर्ड गर्नुहुन्न, न दाउदले आरम्भ गरेका महान भवन निर्माण योजनाको रेकर्ड गर्नुहुन्छ। परमेश्वर आत्मिक कुरातिर जोड़ दिनुहुन्छ र म आशा गर्दछु कि यसबाट हामी विशेष प्रत्येकको निम्ति पाठ पाउँछौ। अनि 25 पदमा भनिएको छ, 25 पदमा त्यसपछि दाउद र इसरायलका बुढा प्रधानहरू र हजार हजारका फौजका कप्तानहरू ओबेद एदोमको घरबाट ठूलो उत्सव साथ परमप्रभुको सन्दुक ल्याउन गए। ओ मित्र, यो महान दिन थियो। अनि 26 पदमा भनिएको छ, परमप्रभुको करारको सन्दुक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले 7 गोरू र 7 भेड़ा बलिदान चढ़ाए। यी सबै बलिदानहरूले ख्रिष्टको औलाउँदथ्यो। अनि 27 र 28 पदमा भनिएको छ, दाउद र सन्दुक बोक्ने सबै लेवीहरू, संगीतकारहरू र गायक कनन्याहरूले असल असल मलमलको लुगा लाएका थिए, दाउदले चाहिँ मलमलकै एपोद लाएका थिए। यसरी सबै इसरायल जय ध्वानीको साथ नरसिंगा र तुरही फुक्दै र झ्याम्टा सारङ्गी र बिना बजाउँदै परमप्रभुको करारको सन्दुक लिन आए। ओ, यो कस्तो सुन्दर दिन थियो, कति हर्षित दिन। अहिले हामी देख्छौ कि प्रत्येकजना दाउदसँग त्यस खुशियाली स्तुति प्रशंसाको उत्सवमा थिएनन्। 29 पदमा भनिएको छ, तर जब परमप्रभुको करारको सन्दुक दाउदको शहरभित्र ल्याउँदै थियो तब साउलकी छोरी मिकलले झ्यालबाट हेरिन् औ दाउद राजालाई नाच्दै र आनन्दित भएका देखे र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्। मिकल राजा साउलको छोरी थिइन् र दाउदको पहिलो पत्नी थिइन्। अहिले तिनले परमप्रभुलाई स्तुति प्रशंसा गर्ने काममा दाउदको बड़ो जोश र उत्साह देखे। तिनले आफ्नो हृदयमा सोचिन् कि उनी त धार्मिक कट्टरपन्थी हुन्। ओ मित्र, आज हाम्रो दिनमा दाउद जस्तो मानिसको कति धेरै आवश्यक छ। ओ मित्र, अति नै धेरै धार्मिक कट्टरपन्थी हुनु पर्दैन, तर हामीलाई त्यस्तो आनन्द र हर्षको नदीको आवश्यक छ जुन परमेश्वरको जनहरूको जीवनहरू र हृदयहरूमा भएर बहन्दछ। त्यही नै पहिलो इतिहास 15 अध्यायको महान पाठ हो। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
1: आजको अध्ययन साँच्चै नै धेरै नै आशिषमय रह्यो। मैले एउटा कुरा स्पष्ट रूपमा बुझे कि परमेश्वरले उहाँको उपस्थिति हल्का रूपमा होइन, सम्मान र आज्ञा पालनका साथ स्वीकार्ने हृदय खोज्नुहुन्छ।
2: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ कि जसरी सन्दुक बोकेर लैजान चुनिएका मानिसहरू आफूलाई पवित्र बनाए, त्यसरी नै हामीले पनि परमेश्वरको वचनलाई आफ्नो जीवनमा बोकेर हिँड्नुपर्छ। आज परमेश्वरको उपस्थिति कुनै सन्दुकमा सीमित छैन, तर ख्रिष्ट येशु मार्फत हाम्रो जीवनमा बास गर्नुहुन्छ।
1: यसको अर्थ दाइ, आज हामी प्रत्येकलाई परमेश्वरको सत्य सन्देश सही तरिकाले अरूसम्म पुर्याउनको निम्ति चाहिँ जिम्मेवारी दिएको रहेछ।
2: हो, जब हामी परमेश्वरको वचनलाई सही तरिकाले बुझ्छौं र सही तरिकाले बाँड्छौं, तब हाम्रो जीवनबाट आनन्द, हर्ष र आशाको नदी अरू मानिसहरूको जीवनमा बग्न थाल्छ। आजको अध्ययनले हामीलाई आत्म परीक्षण गर्ने चुनौती पनि दिएको छ कि हामी उहाँको वचनमा सम्मानपूर्वक बाँचिरहेका छौं।
1: साँच्चै दाइ, आजको अध्ययनले चाहिँ हामीलाई केवल सुन्ने मात्र होइन तर जीवनमा लागू गर्नुपर्ने कुराहरू चाहिँ बताउँदछ।
2: आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूको हृदयलाई छोएको छ, तपाईँहरूको जीवनमा केही कुराहरू सिकाएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँका विचारहरू, अनुभवहरू र आशिषहरू हामीहरूसँग बाँड्नुहोस्। तपाईँहरूका शब्दहरू नै हाम्रो हौसला र आनन्द र हाम्रो सेवाको प्रेरणाहरू हुन्।
1: साँच्चै नै तपाईँले बाँड्नुभएको आशिषले हामी पनि अझै आशिषित हुने मौका पाउँछौ।
2: यसै आशामा आजको यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी टुंग्याउनेछौ। अन्तमा परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।
1: आजको यस अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र आगामी दिनहरूमा अझै पनि यस्ता कार्यक्रमहरू लिएर हामी हजुरको माझमा उपस्थित हुने नै छौं र हामीलाई यस कार्यक्रम विषय तपाईहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: यस कार्यक्रम विषय तपाईहरुको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209709704209797।
1: तपाईहरुको मञ्चमा आउनुहुन्छ।

0: இளம்பு பிரேக் டைம்.
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो।
2: बाफ्रे अब चाहिँ के हुने हो?
3: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
9: हजुर।
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: लो दिन त। हेलो भन्नुहोस् त।
7: हेलो हजुर।
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ? के हो के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड

0: बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: Lombo FM 89.6 MHz.

0: Wait, just a minute. We will return back. Return back.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
15: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र?
15: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
15: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हेलम्बु FM 89.6 MHz।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै सम्पूर्ण तयारी पूरा। महाधिवेशनमा प्यानल वा गुटबन्दी गरे उम्मेद्वार नै खारेज हुने। लेबनानमा इजरायली आक्रमणपछि होर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई अमेरिकाद्वारा अस्वीकार। होर्मुजमा 60 दिनसम्म शुल्क नलाग्ने डोनाल्ड ट्रम्पको घोषणा। र फिफा विश्वकपमा जर्मनीको लगातार दोस्रो जित, जर्मनी समूह ईको शीर्ष स्थानमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। बाँदरबाट बाली जोगाउन थापेको विद्युतीय धरापमा परेर सिन्धुपाल्चोकमा पनि एकजनाको ज्यान गएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर धपाउन थापेको विद्युतीय धरापमा परि 66 वर्षका भीम प्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पार्श्वमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। घटना बारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यसअघि गत शुक्रबार काभ्रेको पनौती नगरपालिका 12 महावीरमा आफ्नै काँग्रो बारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको थियो। काँक्रो गोडमेल गर्न गएका मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। नुवाकोट र रसुवामा भीड़बाट लडेर एक एकजनाको ज्यान गएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका 1 शुक्रबार खेतीपातीको कामका लागि गएका 38 वर्षीय जितबहादुर तामाङको भीरबाट करिब 50 मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी घाँस काट्न जाँदा लडेर घाइते भएका रसुवाको नौकुण्डा गाउँपालिका 5 खालचेतका 70 वर्षीय बुढी ग्लान तामाङको पनि मृत्यु भएको छ। गत वर्षको बाढ़ीले बगाएको रसुवागढ़ी नाकाको मेतेरी पुल चीनले बनाइदिने भएको छ। यसका लागि चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। रसुवागढ़ी नाकामा स्थायी पुल निर्माण गर्न चीनबाट परियोजना कार्यान्वयन सम्झौता प्रस्ताव आएको पूर्वाधार विकास मन्त्रालयका सीडीई अमित श्रेष्ठले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। 3 दिनसम्म चल्ने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ। महाधिवेशनको भव्य उद्घाटन सत्र आज दिउँसो 2 बजे भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा विशेष समारोहका बीच हुनेछ। उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ ड्रोम निर्माण गरिएको छ। उद्घाटन सत्र सकिएपछि महाधिवेशनको बाँकी बन्द सत्र भने चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। महाधिवेशनमा भाग लिन पार्टी सभापति रवि लामिछाने सहितका केन्द्रीय नेताहरू, प्रतिनिधि तथा पर्यवेक्षकहरू चितवन पुगिसकेका छन्। यस्तै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज चितवन पुग्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रलाई प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवैले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ। असार 9 गतेसम्म चल्ने यस महाधिवेशनले राष्ट्रपाको नयाँ नेतृत्व चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समितिले संशोधित विधानलाई अनुमोदन गरेको छ। चितवनको भरतपुर स्थित दियालो फूडल्याण्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेको सहमहामन्त्री विपिन आचार्यले बताउनु भएको छ। पदाधिकारी र केन्द्रीय सदस्यलाई लिएर राष्ट्रपाको विधान संशोधन गरिएको हो। हिजो शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकले संशोधित विधान अनुमोदन गरेको हो। राष्ट्रपाको संशोधन गरिएको विधान अनुसार एकजना सभापति रहने व्यवस्था यथावत छ। उपसभापति 3 रहने व्यवस्था गरिएको छ, जसमा 1 महिला अनिवार्य गरेको छ। 3 उपसभापतिमा 1 सभापतिले मनोनित गर्न पाउने व्यवस्था गरिएको छ। यस्तै 2 महामन्त्री रहनेछन्, त्यसमा 1 निर्वाचित हुनेछन् भने 1 सभापतिले मनोनित गर्नेछन्। सहमहामन्त्री पनि 5 रहने व्यवस्था गरिएको छ, त्यसमा 2 सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको आचार्यले बताउनु भएको छ। यससँगै राष्ट्रपाको केन्द्रीय सदस्यको संख्या पनि बढ़ाएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीका 158 केन्द्रीय सदस्य हुनेछन्। केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान
महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिनेछन्। बन्द सत्रबाट पारित भएसँगै नयाँ केन्द्रीय समिति संशोधित विधान अनुसार चयन हुनेछ। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि प्रकाशित गरिसकेको छ। असार 8 गते उम्मेद्वारी दर्ता र असार 9 गते मतदानको समय तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले बुधबार उम्मेद्वार तथा प्रतिनिधिहरूको लागि निर्वाचन आचार संहिता अत्यन्तै कड़ा पारिएको छ। केन्द्रीय निर्वाचन आयोगले 4 बुँदे आचार संहिता सार्वजनिक गर्दै प्यानल वा गुटबन्दी गर्नेलाई पूर्ण रूपमा निषेध गर्ने गरिएको छ। आचार संहिता अनुसार निर्वाचनको क्रममा कुनै पनि प्रकारको संयुक्त सूची बाँड्न गठबन्धन गर्न वा गुटका आधारमा प्रचार प्रसार गर्न पाइने छैन। यस्तो गरेको पाइएमा उम्मेद्वारी खारेजीसम्मको कार्यवाही हुने चेतावनी आयोगले दिएको छ। महाधिवेशन स्थल क्षेत्रमा प्लेकार्ड ब्यानर फ्लेक्स वा पर्चा वितरण गर्न पूर्ण रूपमा रोक लगाएको छ। फेसबुक टिकटक इन्स्टाग्राम जस्ता माध्यमबाट भ्रामक सूचना सम्प्रेषण गर्न सशुल्क विज्ञापन गर्न वा मत माग्न नपाइने व्यवस्था गरिएको छ। निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नाराबाजी जुलुस वा शक्ति प्रदर्शन गर्न नपाउने आचार संहितामा लेख्छ। मतदातालाई आर्थिक प्रलोभन देखाउन उपहार वितरण गर्न भोजभतेर आयोजना गर्न वा पदको आश्वासन दिन पूर्णतया निषेध गरिएको छ। साथै कसैको अपमान वा चरित्र हत्या हुने गरी आधारहीन आरोप लगाउन समेत रोक लगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि उम्मेद्वारी दर्ता प्रक्रिया मापदण्ड छुट्टै किसिमको तय भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो जारी गरेको सूचना अनुसार पार्टीको सर्वोच्च पद सभापतिका लागि उम्मेद्वारी दिन 51 जना समर्थक अनिवार्य गरिएको छ। आयोगका अनुसार सभापति पदका लागि आकांक्षीले 51,000 रूपियाँ उम्मेद्वारी शुल्क बुझाउनुपर्नेछ भने प्रस्तावकका रूपमा 1 जना र समर्थकका रूपमा 51 जना प्रतिनिधि रहनुपर्नेछ। यस्तै केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिन 21 जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका लागि 21,000 रूपियाँ शुल्क तोकिएको छ भने प्रस्तावकको रूपमा 1 जना सदस्य हुनुपर्नेछ। पार्टीका अन्य पदाधिकारीहरूको हकमा भने 41,000 रूपियाँ उम्मेद्वारी शुल्क निर्धारण गरिएको छ। पदाधिकारीका लागि पनि प्रस्तावक 1 जना र समर्थक 21 जना नै हुनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम अनिवार्य रूपमा पार्टीको प्रतिनिधि नामावली सूचीमा भएको हुनुपर्ने शर्त राखेको छ। क्यान्सर उपचारमा प्रयोग हुने औषधि अब देशभर सहज रूपमा उपलब्ध हुने भएको छ। क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनभित्रै पर्याप्त मात्रामा उपलब्ध हुनेछन्। गत 2 महिनादेखि ती औषधि सीमित स्थानमा मात्र उपलब्ध गराउँदै आएकामा अब देशभर सहज रूपमा उपलब्ध हुने औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले बताउनु भएको छ। क्यान्सर पीड़ितको किमोथेरापी उपचारका लागि प्रयोग हुने कार्बोप्लाटिन सिस प्लाटिन लगायतका औषधिलाई अब अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने भएको छ। सदर चिडियाखाना जवलाखेलमा बर्ड फ्लूको संक्रमण भएको कुरा गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुखलाई बर्खास्त गरेको छ। राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम अवधिमा 60 दिनसम्म होर्मुजा जलमार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने घोषणा गरेका छन्। उहाँका अनुसार उक्त अब व्यवस्था युद्ध विरामको समयावधि भर लागू हुनेछ र यस अवधिमा जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट कुनै पनि शुल्क लिइने छैन। खबरमा अब खेलकुदको खबर। फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ। गैराती क्यानाडामा भएको खेलमा आइभरी कोस्टलाई 2-1 गोल अन्तरले हराउँदै जर्मनी विजय भएको हो। आइभरी कोस्टले 30 मिनटमा गोल गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो तर 68 मिनटमा जर्मनीले गोल फर्काउन सफल भयो। त्यसपछि रोमाञ्चक बनेको खेलमा इन्जुरी समयमा शानदार गोल गर्दै जर्मनी विजय भएको हो। 30 मिनटमा आइभरी कोस्टका फ्रांक केईसीले गोल गरेका थिए भने जर्मनीका दुवै गोल डेनिज उन्डावले गरेका हुन्। जितपछि जर्मनी समूह एको शीर्ष स्थानमा उक्लिएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै सम्पूर्ण तयारी पूरा। महाधिवेशनमा प्यानल वा गुटबन्दी गरे उम्मेद्वारी नै खारिज हुने। भेटनाममा इजरायली आक्रमणपछि होर्मुजा जलमार्ग बन्द गरेको इरानको भनाई, अमेरिकाद्वारा अस्वीकार। होर्मुजामा 60 दिनसम्म शुल्क नलाग्ने डोनाल्ड ट्रम्पको घोषणा। र फिफा विश्वकपमा जर्मनीको लगातार दोस्रो जित, जर्मनी समूह ईको शीर्ष स्थानमा। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यामलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि, नाग नगिनी, देवी देवता सबैले काइलाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गरा।

0: न जानेर धनाई गएको खेर कसले मार्यो कमलाई
1: मजाले डोरी खेलेर होइन राम्रो साल्छु उनी हो कोरोनाले बाँच्छु अनि होइन हाम्रो भाइहरूलाई फेरि आगम पनि बोलाएर
2: अब खाना मात्रै दिने प्याक गरिदिने बित्तिकै काम गरी कोराले काम हो त हल्लो नि
0: अहिले भन्नै पर्यो मैले

0: Elembu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: it in just a minute. We will return back.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबेखोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।

0: नम्बर 97 49 83 39 94 98 40 29 96 31 प्रोपाइटर मेनुका कार्की ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलिफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो
1: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चो Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Sangha Chukuri Nagarpalika 5 Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Chukuri Nagarpalika 5 Sindhu Paso.
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98493406667 र 98187798 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
4: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ
5: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज्ड कप प्रिन्ट,
3: मेडल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।

तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: it. Just a minute. We will return back.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेथी गाउँपालिका साथ 80 किलो लामो साङ्गो दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

घर पुगे तै पनि म हुन्छु होला सक्षम किन देखिँदैछ ममा पागलपनको लक्षण के म आफ्नो हकको लागि पनि नलडु लजा र घृणा लाग्दो समाजमा कसरी नमरु जन्मेदेखि हात खुट्टा मेरो बाँधिएको बाँच्न नपाए पनि सपना थियो साँचिएको परायसँग बस्नु पर्छ भन्छ।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो
11: मरेको के हो?
10: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: In the mix.
15: Hi, this is Britney Spears.
16: Hey, what up, this is Jay-Z.
17: This is Jennifer Lopez.
14: The mix.
18: 89.6 FM.

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
4: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि

0: सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।

0: minute, just a minute, we will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatu Gadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shagatu Gadi Nagar Palika 5 Sindhupalcho. Email Hotel Aruniko @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagar Palika 5, Sindhupalcho.
4: Eva, Chautara Bazar aunu bhayo cha. Aghi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khoji ma hununcha ba?
5: Ke hunu nani? छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: लम्बु एफएम 89.6 मेगाहर्ज।

मलाई के चलिरहेछ तिम्रो मनमा, याद आउने गर्छ तिम्रो जब हुन्छु एक्लो पनमा, आँखामा आँसु आयो तिमीले छोड्ने कुरा गर्दा, जिउनु भन्दा मर्नु बेस होला तिम्रो साथ।

अबिर मायाको घर छ, कुचेला भक्केला भन्ने यो डर छ, भक्ति तिमी भक्त म तिम्रो, केवल मात्रै तिम्रै त भर छ, बढ्छ फडाया दैवको सिफारिस, हर्मोनमा हुनेछ खुसीको बारिस, मेरै लागि त धरतीमा झरिस, नौ महिनामा पाउने छौ मायाको।

0: இளம்பு பிரேக் டைம்.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मद्यपान र धूम्रपान सेवन नगरौं।
11: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: it. Just a minute. We will return back. Return back.
1: No, no, no. यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तिन दिन भयो
1: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: के भयो के को हल्ला खल्ला भयो
9: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
10: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
8: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
10: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने

0: लागि देवी ज्वेलर्स चन्द्रगिरी नगरपालिका 4 थानकोट बसपाट सँगै छ।
1: तपाईँको सान स्टान्डर्ड फुड स्टान्डर्ड क्याफेको पहिचान

0: आउनुहोस्, पारिवारिक वातावरणमा रमाउनुहोस्।
1: नमस्ते, म चाहिँ शिवशङ्कर कर्मचारी। हाम्रो यो शानदार क्याफे चाहिँ न्यु रोड सिद्धितरण चोकमा चाहिँ रहेको छ। हाम्रो यो ग्राउन्ड फ्लोरमा चाहिँ क्याफे कफी सप छ भनेदेखि फर्स्ट फ्लोरमा चाहिँ फ्यामिली हल छ, सेकेन्ड फ्लोरमा चाहिँ अब फ्यामिली सोफा हल छ भनेदेखि त्योभन्दा थर्ड फ्लोरमा चाहिँ पिङ हल छ, र त्योभन्दा फोर्थ फ्लोरमा चाहिँ हाम्रो चकटी हल छ जहाँ चाहिँ बसेर खानाको परिकारहरूको स्वाद लिन सकिन्छ भनेदेखि, त्योभन्दा फिफ्थ फ्लोरमा चाहिँ ठुलो एउटा हल छ जहाँ चाहिँ सेलिब्रेसनहरू गर्नको लागि 25-30 जनाको क्यापेसिटी छ भनेदेखि, रुफटपमा चाहिँ हाम्रो रुफटप चाहिँ रुफटप नै भइहाल्यो, त्यहाँ चाहिँ तपाईँहरूको बस्नुपुर स्विमुनासको भ्युजहरू चाहिँ राम्रोसँगले देख्न सकिन्छ भनेदेखि, रुफटप पार्टी गर्नको लागि पनि एकदमै पिसफुल इन्भाइरोमेन्ट छ। यहाँ चाहिँ हाम्रो शानदार हाँडी बिरयानी हैदराबादी दम कुक हुन्छ, त्यो चाहिँ स्पेसल हैदराबादी बिरयानी हो भनेदेखि, शानदारको हाम्रो शानदार मोमो लगायत शानदार क्याफे पनि हाम्रै हो, शानदार मोमो पनि त्यो भएको हुनाले स्पेसल्ली मोमोको परिकारहरूको स्वाद लिन सकिन्छ भनेदेखि हैदराबादी बिरयानी स्पेसल हो, र त्यो साथै इन्डियन चाइनिज कन्टिनेन्टल र मल्टी क्विजिनहरूको चाहिँ राम्रो व्यवस्था रहेको छ।
0: शानदार फुड, शानदार क्याफे, सिद्धिचरण चोक, धर्मपथ, न्यू रोड।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

Oh God, one more remix.

0: இளம்பு பிரேக் டைம்.
1: சேவா புக் ஸ்டோர் சௌதாரா பாத் சிந்தபால் சுக்
0: அம்ரா சேவாஹரு
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
0: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य. शीर्षक आत्मनिर्भर बनौ.
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै. सम्पर्क नम्बर 9842404054.

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यासल लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ

0: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 98 49 13।

0: Wait, just a minute. We will return back. Return back.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गो दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यास्तल सुनसादी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
6: Elambu FM 89.6 megahertz. We are the sounds of the streets.

तपाईं अहिले हेलो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

Elambu FM 89.6 MHz. Songs never.

बजेको एन्ट्री भएपछि डान्सको सब खाली छोड्देऊ, नाच्नेहरू सँगै नाचौ, नाच्नेले ताली ठोक्देऊ, आफ्नै मनको मालिक म दुनियाँको किन सुनु, डीजे यही म्युजिक बजा जबसम्म म चेन्ज नभन, नाचौ नपुगास गरी सराइ चराइ हाई, सबै दुःख पीडालाई फुल स्टप लगाए, अरे बच्चा हो तिमी बच्चा, तिम्रो स्वरले नबोल, मिस्टर आरजेको भन्छौ घर गए।

0: अन्त त्यो दसैँ पनि अब मान्छे छैन कि मेरो त्यही हो नयाँ मलाई बाल
1: लाउजी सारी रेशमको चिटिकै सुनको चुरा ब्या गर्ने बित्तिकै
0: यो ब्रो त्यही होला त्यो लाउरै घर होइन ब्रो त्यो लाउरेको छोरी तँ पनि मुस्किन्छ छोरी
1: यार तँलाई मनको कुरा भन कसरी
0: हाँट्छ
1: मिलाइदिने यार तर एकपल्ट चाहिँ मेरो लागि है
0: गीत गाउँछ
1: तँ मिलाइदिन आउँछ
0: ब्रो त्यो केटी तेरो भयो फलो नि

0: के हो यार, आफ्नै लागि पठाएर चाहिँ के हो, सधैँ यस्तै गर्छ भने
1: ल ब्रो, त्यस्तो होइन कि, त्यही लागि पठाएको होइन मैले।
0: ए यो ब्रो स्रो थाहा छैन मलाई, तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई।
1: ल होइन कि ब्रो, त्यही लागि पठाएको

0: कस्तो लोन तोडी बिचमा किन फ्याट आइदिइरहेको क्या, पट्टिन आँटिसक्यो कि ब्रो यार,
1: पट्टिन चाहिँ आँटिसकेको थियो कि, तर मेरो लागि होइन, तेरो आफ्नै लागि, आफ्नै सेटिङमा लगाएको थिएस त।
0: अब जसको लागि भयो नि पट्टिन त आँटेको थियो नि ब्रो,
1: छोड्दे यार। मलाई मन चाहिँ पल्लो गाउँको जिम्मल भएको छोरी पनि अति मनपर्छ यार,
0: राम्रै छ
1: आँखा नलाई जहिले
0: आम्मा कसम त्यो केटी तेरो लागि हो क्या, तँसँग अर्को गीत छ नि
1: यो भन्दा नि दामी छ यार,
0: त्यहाँसम्म पुग्दासम्म सुना न ब्रो, फलो मी।
2: Wait, just a minute. We will return back. Return back.
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
4: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।

0: के हो सम्झी?
1: हजुर,
0: मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि।
1: यस्तै हो नि हजुर।
0: जाउँ सम्झी।
1: हुन्छ, लागौँ त हजुर।
0: ल सम्झी, माया पीडितजीको बाँकी कहानी सुनिदिनु न त।

0: Limbu FM 89.6 MHz.
1: मिलन फिल्म्स प्रालीको गौरवमय प्रस्तुति.
2: अब यहाँ बाउसेको मेरो सकिसकेको रोपार्पण तिन टी भन्दा छैन, कहाँ गए सबै बोलाउनु, अर्को हल गोरु पनि छैन. ल ल ल, घाँस यहाँ गीत गाउने पनि साथीहरू पनि आए, अब चाहिँ रमाइलो हुने भयो. आज रोपाई ठिक छ नि,
3: हेर हलीहरूको पारा, हेर हेर हेर हेर, बसेर बिलमा बसेर
2: यसले बिउ नै फेरि झारो
3: हिलो हाले ल्याउनु.
2: ल ल, अब चाहिँ रमाइलो हुने भाइ. अनि खाले पानी ल्याउँछ नि उहाँले,
3: खाले त रोपाई नसकि हुँदैन भाइ.
2: बिजी जहाँ खानुपर्छ
3: हुँदैन,
2: हामी नखाएर खानुपर्छ.
3: मैले छेउ छेउ छेउ छेउ,
2: ओहो गरु पुगेको हेर हेर, ओहो
3: रोपारले पऱ्यो होला भाइ लाठीहरू. के हो पारा तिमीहरू?
2: खाडा कम खाडा ल्याउँ.

अन्तै डुल्यौ होला तिमीले भुल्यौ होला मैले छैन भुले

मान्यो भने लान्छु नमानेमा तान्छु खेतैबाट भगाउँछु।

0: अब यहाँ बाउसेको मेरो सकिसक्यो रोपाल तिन टी भन्दा छैन कहाँ गयो सबै बोलाउनु अर्को हल गोरु पनि छैन ल ल ल घाँस यहाँ गीत गाउने पनि साथीहरू पनि आए अब त्यही रमाइलो हुने भयो आज रोपाई ठिक छ नि
1: हेर हलीहरूको पारा हेर हेर हेर हेर बसेर दिनमा बसेर
0: ल कति
1: हिलो मिलेको यिनीहरूले
0: यसले बिउ नै फेरि झारो
1: हिलो आने हिलो आनु
0: ल ल अब चाहिँ रमाइलो हुने भाइ अनि खाले कहिले ल्याउँछ नि उहाँले
1: खाले त रोपाई नसकि हुँदैन भाइ
0: बेसी चाहिँ खानुपर्छ
1: हुँदैन
0: हामी खानुपर्छ
1: मैले छेउ छेउ छेउ छेउ
0: ओहो गर्नु पुग्यो हेर हेर ओहो
1: गोपालले पऱ्यो होला भाइ लाठी अरू के हो पारो तिमीहरू
0: खाडा कम खाडा ल्याउँदा पुरा

बता छैन हुरी तिम्रो चुरी आजै ठेगान लगाउँछु

मान्यो भने लान्छु नमानेमा तान्छु खेतैबाट भगाउँछु।

0: होइन गाँठे सिमलेफाटको रोपाइमा जानुपर्ने ढिला भइसक्यो, रोपारहरू आइसके भन्छन्, लाछे कोही पनि छैन, क्या
1: हो?
2: ल

खोइ बिहानै म भनेको थिएँ आउनु है चाँडै भनेर, कता हो

सकियो बाह्र मेलो कहिले सकिन्छ।

0: सबैजना पुगिसके
1: हामीलाई
0: कहिले हो कि
1: ल ल

0: இளம்பு பிரேக் டைம்.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबेखोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे मा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 43 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले, मोबाइल 98 4 93 40 6 67 र 98 1 88 77 900 8। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
6: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-57-64। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: Hello

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि,
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा।
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएँ कि मरिले?
0: होइन मैले किनिदिएको,
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के पनि होइन जानेर हिँड्न।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। राष्ट्रपाको प्रथम महाधिवेशन शुरू, प्रधानमन्त्री शाह र सभापति लामेछानेद्वारा उद्घाटन। बालनले राजा ल्याउँछन् भनेर राजावादीले भोट दिएको राप्रपा अध्यक्ष लिङदेनको दावी। पहिलो पटक बर्ड फ्लू पुष्टि र के बर्डेसँग बराबरीमा रोकिएको, स्पेनले साउदी अरेबियासँग खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। बादरबाट बाली जोगाउन थापेको विद्युतीय धारापमा परेर सिन्धुपाल्चोकमा पनि एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँध थपाउन थापेको विद्युतीय धारापमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको हो। घर नजिकै राखेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। घटनाको बारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा शुरू भएको छ। चितवनको भरतपुर स्थित गेस्ट हाउस चौरमा विशेष समारोहका बीच शुरू भएको उक्त महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र शाह र रासपाका पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गर्नुभएको हो। महाधिवेशनको उद्घाटन सत्रमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति रहेको थियो। रासपाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको थियो। महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम स्वीकृति पार्टीको भने सहभागिता नरहेको आयोजकले जनाएको छ। रासपाको यस पहिलो महाधिवेशनले पार्टीको नयाँ नीति, मार्गचित्र र आगामी नेतृत्व चयन गर्ने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजा ल्याउने आशामा राजावादीहरूले समेत राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई भोट दिएको बताउनु भएको छ। रासपाको प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै अध्यक्ष लिङदेनले बालेन शाहले राजा फर्काउने आशामा राजावादीहरूले समेत रासपालाई भोट दिएको बताउनु भएको हो। क्यान्सर उपचारमा प्रयोग हुने औषधि अब देशभर सहज रूपमा उपलब्ध हुने भएको छ। क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिन मात्रै पर्याप्त मात्रामा उपलब्ध हुनेछ। गत 2 महिनादेखि त्यो औषधि सीमित स्थानमा मात्र उपलब्ध गराउँदै आएकोमा अब देशभर सहज रूपमा उपलब्ध हुने औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर भद्राचार्यले बताउनुभयो। क्यान्सर पीड़ितको किमोथेरापी उपचारका लागि प्रयोग हुने कार्बोप्लान्टिन, सिस्प्लाटिन लगायत औषधिलाई अब अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने भएको छ। सदर चिडियाखाना जाउलाखेलमा बर्ड फ्लूको संक्रमण भएको कुरा गुपचुप राखेको आरोपमा चिडियाखानका प्रमुखलाई बर्खास्त गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयले बर्ड फ्लूको संक्रमण सन्दर्भमा समयमा नै जानकारी नदिएको भन्दै चिडियाखानाका प्रमुख सत्यनारायण शाहलाई बर्खास्त गरेको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ। चिडियाखानामा करिब 10 दिन अघि बाठी पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई शाहले कुनै जानकारी नै दिएका थिएनन्। लम्बु खबरमा अब विदेशको खबर। बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रमण भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार स्पेनरस शहर नजिक केपले ग्रान्ड राष्ट्र निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको थियो। हेलम्बु खबरमा अब खेलकुदको खबर। फिफा विश्वकप फुटबलमा आज रातिसम्म एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति 9:45 शुरू हुनेछ। दुई टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केप बर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उग्रेवेसँग 1-1 गोलको बराबरी
खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छ। विश्वकपमा राति पौने 1 बजेसम्म जिका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 4:15 उग्रेर किएप बर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मिएमी रंगशालामा हुनेछ। फिफा वरियतामा उग्रेले 18 र केप बर्डेले 63 स्थानमा छन्। विश्वकपमा बिहान 7:45 जिका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेट भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा रहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रासुपाको प्रथम महाधिवेशन शुरू, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन। बालनले राजा ल्याउँछु भनेर राजावादीले भोट दिएको राप्रपा अध्यक्ष लिङदेनको दावी। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि र के बर्डेसँग 12 ओभरमा रोकिएको स्पेनले साउदी अरेबियासँग खेल्दै। हामी हेलम्बु खबरको अन्तिममा छौं। हेलम्बु खबर अहिलेको लागि यति नै। अर्को खबर लिएर भोलि बिहान 5:40 उपस्थित हुनेछौ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् नमस्कार।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: मित्र ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
0: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 9849 29 13 27
5: एलम्बु FM 89.6 MHz

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौं। अब लागौं उज्यालो किरणतर्फ।
1: हुन्छ, हाम्रो आदरणीय विश्वर थापाज्यू, हजुरलाई म स्वागत छ।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: हजुर, आराम छ।
1: हजुरको जसरी कुरा गर्नुभयो, तपाईँ अहिले काठमाडौँ उपत्यकाभित्र इमादोलमा रहेको इलोहिम चर्चमा तपाईँ सेवकाई गर्दै हुनुहुन्छ, पास्टरको रूपमा नै सेवकाई गर्दै हुनुहुन्छ। तपाईँको बाल्यकालदेखि नै अब यसो कुराकानी, अलिकति धरानको त्यो परिवेश, तपाईँले कसरी प्रभुलाई विश्वास गर्नुभयो, त्यहाँतिर फर्केर हेर्नु पर्दाखेरि त्यो बेलाको समयको यसो सम्झना गरौँ न सर।
2: हजुर, मेरो परिवारमा अहिले पनि मेरो माइलो दाजु र म मात्र विश्वासी हो। माइलो दाईले लगभग 37-38 सालतिर विश्वास गर्नुभएको र उहाँले प्रभुलाई पुरै आफ्नो जीवन दिनुभयो, अनि उहाँको नम्रता अनि उहाँको एउटा परिश्रम देखेर अनि प्लस प्रभुलाई जुन पछ्याउनु भयो त्यसबाट चाहिँ मलाई त्यो प्रभाव पर्यो भनौँ न। नत्र भने चाहिँ म सानोमा अथवा उहाँ आफै पनि दाई आफै पनि धेरै पछि 38 साल होइन त्यति मात्रै प्रभु पाउनु भएको। मैले एकचोटि सानो हुँदाखेरि त्यस्तै 12-15 वर्षको हुँदाखेरि धानको कुन्यौमा खेल्दाखेरि कुन्यौमा एउटा कलरफुल म्यागजिन, क्रिश्चियन म्यागजिन को टुक्रा चाहिँ मैले पढाएको थिएँ। के पढाएको थिएँ होइन, तर त्यो क्रिश्चियन म्यागजिनको टुक्रा थियो, त्यो एउटा मैले पढाएको थिएँ। पछि स्कूलमा एकजना साथी, उहाँ चाहिँ विश्वासी हुनुहुँदो रहेछ, त्यो अलिकता त्यति मात्रै त्यति बेला थाहा छ। अनि पछि आएर चाहिँ अनि दाइले ग्रहण गर्नुभयो अनि मलाई बताउन थाल्नुभयो। र अब यो संसारमा अब यो चलिआएको रीति अनुसार होइन गरिरहँदाखेरि चाहिँ अब त्यो 81 क्रिस्चियन हुने कुराहरू चाहिँ अलिकति अनौठो हुँदो रहेछ। धेरै उहाँले प्रयास गर्नुभयो सुसमाचार सुनाउन अथवा प्रभुमा ल्याउनलाई। मैले टार्दै गएको थिएँ, तर एउटा समय यस्तो आयो, मैले सबै कुरा विचार गर्दाखेरि त्यति बेला ग्रहण गर्दाखेरि चाहिँ राम्रो हुने रहेछ भन्ने भयो। त्यति बेला चाहिँ के थियो भने दाई चाहिँ विश्वास गरेपछि उहाँलाई उहाँ चाहिँ घरबाट निकालिएको थियो अनि उहाँ बाहिर बसेर त्यति बेला मलाई ग्रहण गराएर जानुभएको थियो। अनि म चाहिँ अब बल्ल बल्ल ग्रहण गरेँ। त्यति बेला पनि अब त्यस्तो म परिपक्व थिएन, ग्रहण गराउनु भयो के गर्ने कसो गर्ने मण्डली होइन, त्यही मैले अघि भने पहिले आफू हुँदाखेरि चाहिँ उहाँले घरिघरि पवित्र चर्चमा लानुहुन्थ्यो अनि भजनहरू यताउति सबै सुनिन्थ्यो होइन। अनि उहाँ बाहिर गएपछि उहाँको साथीहरू होइन सँग कहिले काहीँ आकल झुकलमा जान्थे, त्यसरी नै कन्टिन्यू भयो। अनि पछिबाट चाहिँ मैले ग्रहण गरेको कुराहरू त व्यवहारमा मैले होइन देखाउनु पर्यो, जस्तै अब टिका लाउनु भएन होइन, विभिन्न रीतिरिवाजहरूतिर जानु भएन,
1: संसारको हरेक कुराबाट अब चाहिँ तपाईँ
2: अलगिँदै जाँदै थिए क्रमशः त्यो गर्दै थिएँ। त्यो गर्न थालेपछि देखियो नि त, देखेपछि अनि यो क्रिश्चियन भएछ भन्ने मेरो व्यवहारहरूले गर्दा चाहिँ त्यस्तो भयो। अनि मलाई हेर्ने दृष्टिकोण चाहिँ अलिक फरक भयो। हामी तीनजना दाजुभाइ हो, माइला दाई विश्वासी अनि म विश्वास गरेँ, जेठा दाई चाहिँ विश्वासी हुनुहुन्थ्यो। पछिबाट चाहिँ अलिकता बुवा आमा बित्नु भयो, बुवा आमा बितिसकेपछि मलाई अझ गाह्रो भयो। त्यसले गर्दाखेरि चाहिँ मलाई अलिकति अशान्ति भएर सङ्घर्ष गर्नु नै छ, होइन आफैले सङ्घर्ष गर्नु छ, किन तयार नहुने त भनेर मैले अनि मलाई चुनौती दिँदाखेरि अब यदि सँगै बस्ने हो भने छोड्नु पर्यो, होइन नत्र भने चाहिँ अलगै बस्नु पर्यो भन्ने कुरा भयो। म बिहा गर्नुभन्दा अगाडि नै छुट्टिएर बसेँ, छुट्याइएको भनौँ न,
1: त्यो विश्वासी भएको कारणले गर्दा,
2: विश्वासी भएको कारणले गर्दाखेरि छुट्टिनु पर्यो भनौँ न, प्रेसर दिएपछि म अलग बस्छु त भन्नै पर्यो।
1: सुरुवात चाहिँ मैले फेरि सुरुवातमा जान चाहे, तपाईँ माइलो दाईबाट प्रेरित हुनु के देखेर उत्प्रेरित हुनुभयो, के लाग्छ उहाँको जीवन हेरेर हो कि अथवा उहाँले के त्यस्तो भन्नुभयो जसले गर्दा प्रभुलाई विश्वास गर्नको लागि तपाईँ अगाडि बढ्नुभयो?
2: हजुर, यही मैले हाइलाइट गर्न खोजिरहेको थिएँ। तिनवटा कुरा छ, एउटा चाहिँ उहाँ दाय हुनुहुन्थ्यो, होइन उहाँको कुरा मैले सुन्नु पर्थ्यो। दोस्रो, उहाँ नम्र हुनुहुन्थ्यो, मेहनती हुनुहुन्थ्यो, त्यसले पनि उहाँको कुरा सुन्नलाई मलाई चाहिँ दाईले गर्ने जेठा दाईले गर्ने व्यवहार र माइलो दाईले गर्ने व्यवहार त फरक भयो नि त, होइन मैले त तुलना गरेँ। तेस्रो कुरो चाहिँ के रहेछ भने मलाई यो मुक्ति उद्धार पाइन्छ भन्ने कुरो मलाई थाहा थिएन, होइन मुक्ति उद्धार यो पहिले धेरै धर्म कर्म गर्ने परिवार पनि होइन हाम्रो, त्यस्तो त्यो पूजा सजा लाउने सधैँ त्यो हुन्थ्यो। तर मलाई मन परेको कुरा चाहिँ के हो भने यहाँ जात पात लिङ्ग भेद थिएन क्या, त्यो सबैभन्दा अनौठो र राम्रो कुरा थियो। अब हामी त नयाँ पुस्ता, कति कुरा हामीले पनि गरिआएका थियौँ, त्यो आफ्नै ठाउँमा छ, तर गर्नु हुँदैन भन्ने त हुन्छ नि त, गर्नु र गर्नु हुँदैन भन्ने चाहिँ हुन्छ कि, गरिरहेको हुन्छौँ तर मनमा चाहिँ यो गर्नु नहुने थियो भन्ने हुन्छ नि त, हो त्यो चाहिँ राम्रो पक्ष हो। अनि मलाई त्यो जातपात यो एउटा लिङ्ग अनि विभेदहरूले विभेदहरू त्यहाँ थिएनन् के,
1: हाम्रो समाजमा जुन खालको परिपाटी जुन एउटा संस्कार संस्कृति अनुसार नै विभेदका कुराहरू त थियो, तर त्यो कुरा तपाईँलाई मन परेको थिएन, सँगसँगै मुक्ति र उद्धार प्रभुमा रहेछ है भन्ने कुरा तपाईँले बुझिसक्नु भएपछि पछि तपाईँ प्रभुलाई विश्वास गर्न तयार हुनुभयो।
2: जस्तै अब एउटा झ्यालखानमा पर्यो कसुरमा, अब उसको सट्टामा अर्को बसेर उसलाई रिहा गर्न सकिने जुन प्रावधान छ, त्यस्तै आत्मिक क्षेत्रमा पनि आध्यात्मिक क्षेत्रमा पनि हामी पापी थियौं र अब हामीलाई चाहिँ स्वतन्त्र गर्नको निम्ति, छुटकारा दिनको निम्ति अर्को व्यक्ति त्यहाँ भएर अथवा हाम्रो सजाय भोगेर भोग्दियो भने चाहिँ स्वतन्त्र हुने रहेछौ भन्ने किसिमको, त्यो प्रभु येशूले हाम्रो पापको दण्ड बोकेर होइन हामीले स्वतन्त्र गर्नुभएको कुराहरू, अथवा बलि चाहिँ हुनु भएर, उहाँ बलि हुनु भएर चाहिँ अनि हाम्रो जुन पापको दण्डहरू आफूले लिनुभएको कुराले चाहिँ पछिबाट बुझ्दै जाँदाखेरि चाहिँ शास्त्रीय कुरा चाहिँ यो रहेछ, उहाँ किन मर्नु पर्यो त, के भएर मर्नु पर्यो त भन्दा उहाँ थुम्माको रूपमा पाप बलि हुनुभयो र हामीले स्वतन्त्र गर्नुभएको रहेछ, यो शास्त्रीय ऊ चाहिँ सबैले मानिआएको चाहिँ यो रहेछ, सट्टाको त्यो होइन प्रावधान त रहेछ भन्ने कुरो बुझेपछि चाहिँ यो झन अझ महत्वपूर्ण लाग्यो कि यो नै रहेछ कडी चाहिँ।
1: जुन बेला तपाईँले परमेश्वरलाई विश्वास गर्नुभयो, समाजबाट एक्लिनुभयो, समाजबाट टाढिनुपर्ने अवस्था आयो, त्यो बेलामा कहिले काहीँ लाग्दैन थियो मैले परमेश्वरलाई विश्वास गरेर काहीँ गल्ती त गरेन, म क्रिस्चियन भएर काहीँ गल्ती त भएन, मलाई त मेरो समाजले मेरो घर परिवारले मलाई टाढा राखे भन्ने कहीँ कतै त्यस्तो मनमा आएन?
2: राम्रो कुरा हो यो चाहिँ। कस्तो हुँदछ भने क्रिस्चियन को हुन्छ त भनेर भन्दाखेरि, क्रिस्चियन त्यो हुन्छ जसले उसको जीवन होइन क्रिस्चियनिटीको अथवा वचनको आधारमा जुन मान्छे जिउँछन् नि, उसलाई त्यो भित्रदेखि उसले त्यो कुराहरू स्वीकार गरेका छ। क्रिस्चियन नभए तापनि मैले अघि भने मलाई जातपात यो होइन पहिले नै मन नपर्ने यस्तो होइन यो भेदभाव किसिमको मसँग थियो नि त्यो त, मैले त्यो भएर पो क्रिस्चियन भएको त, मैले कुनै लोभ लालचमा भएको होइन नि त, त्यस कारणले त्यो कुराले नै मलाई मैले त्यो कुरा चाहिँ त्यहाँ भेटेँ क्या क्रिस्चियनिटीमा होइन साहित्यमा त्यो कुराहरू भेटे।
1: के पाउनुहुन्थ्यो मण्डली जाँदा, के पाउनुहुन्थ्यो पुरै त्यो संसारमा जुन खालको समाजमा जुन खालको परिवेश थियो मण्डलीमा जाँदा के फरक पनि तपाईँले भेट्नु भएको थियो?
2: होइन मण्डलीमा त अब टोटल्ली फरक हुन्छ नि, टोटल्ली फरक हुन्छ, त्यहाँ त के हुन्छ भने लडेकोलाई उठाउने चाहिँ, जस्तै अब एकछिनको लागि म मेरो एरियामा चर्चको मेरो म जुन ठाउँमा थिएँ म झुण्ड पनि हेर्थेँ, त्यहाँ हुनुहुने चाहिँ दलित होइन आमा बाबाहरू हुनुहुन्छ, अहिले पनि भन्नुहुन्छ म यता आएँ नि मलाई चाहिँ खोज्नुहुन्छ कि, मलाई सोध्नुहुन्छ खोज्नुहुन्छ, अनि एकजना आमाले जहिले पनि भन्नुहुन्छ अब म थापा छेत्री हो नि त जाति हिसाबले त, तर म व्यवहार गर्दाखेरि म आमा नै भन्छु उहाँलाई होइन आमा भन्छु, अनि उहाँ छक्क पर्नु हुँदछ कि ए छेत्रीको छोराले हामीलाई आमा भन्छ, एउटा हामीसँग त एउटा पारिवारिक सम्बन्ध छ नि त होइन, त्यसै पनि म त जात हेर्दिनँ, म त जात देख्दिनँ नि, अनि उहाँलाई चाहिँ त्यो कुराले प्रभाव पर्दछ कि, अब मलाई त्यो छैन भनेपछि मलाई पनि त त्यही हो नि त, भोलि गएर म कसैले वास्ता गरिदियो भने बोलिदियो भने अप्ठ्यारो पर्दाखेरि सहायता गर्यो भने मलाई इजी हुन्छ नि त,
1: त्यो सबै कुरा मण्डलीमा चर्चभित्र तपाईँले पाउनु
2: त्यो
1: आफूले पनि त्यो पछि विश्वास गरिसकेपछि त्यो तपाईँको जीवनबाट पनि त्यो कुरा प्रभाव प्रभाव भएर धेरैजना प्रभावित हुनुभयो है। अब त्यो धरानको त्यो परिवेशमा त्यो ठाउँमा जसरी तपाईँले प्रभुलाई विश्वास गरिसक्नु भएपछि पछिका विभिन्न राजनीतिक उथलपुथल आए कि हरेक कुराहरू भयो समाजमा, त्यो अवस्थामा चाहिँ के चुनौती त्यस्ता एकदमै धेरै तपाईँले व्यक्तिगत रूपमा भोग्नुभएको चुनौतीहरू के छन् धरानमै चाहिँ हुँदाखेरि?
2: राजनीतिक रूपमा त चाहिँ त्यस्तो मैले भोग्नु परेन, पारिवारिक नै हो मेरो चाहिँ मेन चाहिँ पारिवारिक मात्रै हो। जब मैले प्रभुलाई ग्रहण गर्छु अथवा म अलगै रहन्छु, मैले के अरे सांकेतिक रूपमा नै मैले भने म अलग रहन्छु भने मतलब चाहिँ म कन्टिन्यू गर्छु, म छोड्छु भने भए त म फेरि बुवा आमाले गरिरहनु भएको कुरालाई म फलो गर्छु भन्ने नै बुझिन्थ्यो नि त। मैले होइन म अलग हुन्छु भनेपछि चाहिँ त्यो बुझाइ चाहिँ के भने यो स्वतन्त्र हुने होइन अथवा क्रिस्चियन नै हुने भन्ने कुरो थियो। त्यो भएको हुनाले चाहिँ मलाई पारिवारिक नै मलाई गाह्रो छ।
1: तपाईँले प्रभुलाई विश्वास गरिसक्नु भएपछि तपाईँको जीवन परिवर्तन भयो?
2: हजुर होइन, जीवन त मलाई जुन एक किसिमको मेन्टली होइन प्रेसर दिएको थियो अनि घरबाट निकालिएको थियो, झन्डै तपाईँको 18-20-22 वर्षको उमेरमा, त्यस्तै 25 उमेर भनेको त त्यो त मतलब सनका चढ्ने बेला हो नि त, उमेर विद्रोही। त्यहाँ त अलिकता तलमाथि मैले प्रभु नपाएको भए मलाई मेरो दाइले माइलो दाइले होइन अगाडि बढै डोज नदिनु भएको भए, वचनको डोज नदिनु भएको भए त म त त्यहाँ त त्यो सहने थिएन नि त। त्यहाँ त केही दुर्घटना हुन्थ्यो कि केही न केही मैले प्रतिकार गर्थेँ हुन्थ्यो। तर मैले बपतिस्मा लिनुभन्दा अगाडि लगभग ग्रहण गर्नुभन्दा अगाडि पनि वचन सुनिसकेको थिएँ नि त। दाइले त मलाई निरन्तर सुनाउनुहुन्थ्यो, मलाई हिन भाइ भनेर चर्चमा लानुहुन्थ्यो। त्यसले गर्दा अगाडिबाट म प्रिपेयर भइरहेको थिएँ नि त अथवा म तयारी भइरहेको थिएँ। मलाई त्यो यातना दिँदाखेरि त्यो अवस्थामा त म त एक किसिमको परिपक्व भइसकेको कि यस्तो गर्नु हुँदैन, बरु टाढा भएको होइन, त्योदेखि टाढा भएको, प्रभुदेखि टाढा हुने कुराबाट टाढा हो भन्ने कुरो त्यो भइसकेको थियो। रहनु मलाई आँट आयो, मलाई के मेरो पक्षमा अब म क्रिस्चियन हुनेको पक्षमा को चाहिँ हुन्थ्यो र?
1: अब कतिजनाले चाहिँ हुन्छ नि प्रभुलाई विश्वास गरेर तैले के पाइस् त भन्ने हुन्छ नि त, प्रभुलाई विश्वास गरेस् हो तेरो जीवन नम्रतामा विभिन्न खालका परमेश्वरलाई विश्वास गरेपछि समाजमा नगर्नुपर्ने कुराहरू विभेदका कुराहरू छोडियो हो होइन, अनि एउटा चाहिँ आफ्नो जीवन एउटा असल जीवन चाहिँ यापन गरियो, तर अरू के पाइयो त, के पाइस् त परमेश्वरलाई विश्वास गरेर भनेर समाजमा जसले पनि सोच्छ नि होइन, तपाईँलाई सोध्छ मलाई सोध्छ। खासमा परमेश्वरलाई विश्वास गर्दाखेरि त्यो कुरा को प्राप्ति जुन कुरा संसारले देख्छ भौतिक कुराको प्राप्ति होइन, त्यो कुराको प्राप्ति र परमेश्वरलाई पाउनु त्यो कुराको एउटा चाहिँ जुन खालको एउटा फरक पनि छ, कसरी हेर्नुहुन्छ यो कुरालाई चाहिँ?
2: तपाईँले यो अब लास्टमा सोध्नुभएको होइन कुरा पनि यही कन्क्लुजन पनि यही हो कि मान्छेले हेर्नै त खोज्छ होइन, हेर्न खोज्छ देख्न खोज्छ होइन खोइ त भन्ने हुन्छ नि त। तर अलिकता पनि चाहे जुनै धार्मिक सम्प्रदायको होस् ऊ त्यो धर्ममा लागेको छ भने उसले बुझ्छ नि त आध्यात्मिक के हो होइन, हामी चाहिँ आत्मिक भन्छौँ आध्यात्मिक के हो त भनेर, आध्यात्मिक कुरो त सबै कुरा पाउनु होइन नि त, भौतिक कुरा पाउनु होइन नि त भन्ने उनीहरूले बुझ्छन्। र हामीले पनि बुझ्नुपर्ने कुरा के हो भने पहिलो कुरो त तपाईँ र मलाई सबैभन्दा ठूलो कुरो रिसाउनु सजिलो छ, रिसाउनु सजिलो छ नि त, नम्र हुनु सजिलो छ त संसारमा अहिले त हेर्नु नम्र हुनु भनेर त के भन्छ त्यो धेरै धार्मिक सम्प्रदायमा त्यो एउटा सिद्धि पाएको भन्छ नि त। नम्र हुनु त हो संसारमा गयो त्यो त ठूलो गुरु भइन्छ नम्र मात्रै भयो भने पनि, त्यस्तो चिज हो क्या त्यो, किनभने जो कोहीलाई कहाँ नम्र हुन सकिन्छ त, नम्रता भनेको त कमजोरी पो मान्छ नि त मान्छेले त, शक्ति त मान्दैन नि, तर नम्र हुन सक्नु चाहिँ ठूलो प्राप्ति हो कि, धैर्य गर्न सक्नु चाहिँ ठूलो प्राप्ति हो, संयमी हुन सक्नु ठूलो प्राप्ति हो। त्यो सबैले बुझ्दैन, जतिले बुझ्छन् होइन, वास्तवमा त्यो तुलना गर्न पनि सकिँदैन होइन, भौतिक रूपमा तुलना गर्न सकिँदैन। म विचार अघि पनि भने घटना, मैले नम्र नभएको भए त्यहाँ के घट्ने थियो त, के अरे त्यो त एकपछि अर्को प्रतिकार त हुँदै जान्थ्यो नि त। नम्रता धैर्यता होइन म पर्खिन्छु प्रभुले ठिक गर्नुहुन्छ भन्ने कुराले नम्रताले प्रेमले नै त मैले जितेँ, म अहिले यो ठाउँमा आएँ, अहिले दाजुसँग राम्रै सम्बन्ध छ, किरण वचनले भनेछ नि त जसले चाहिँ के अरे खेदो गर्छ होइन त्यसलाई त हामीले प्रेमले गर्ने हो नि त, अगाडि बढ्ने हो नि त। त्यस कारणले के पाएँ त भन्दाखेरि त मैले त त्यो अब तुलना गर्नै मिल्दैन, कति कुरा पाइयो पाइयो,
1: परमेश्वरलाई विश्वास गर्नु अथवा परमेश्वरलाई पाउनु पाउने कुराको तुलनामा अन्य कुरा चाहिँ व्यर्थ नै जस्तो
2: लाग्छ।
1: अनि आज चाहिँ धेरैजना प्रभुलाई विश्वास नगरिकन अथवा परमेश्वरलाई पाएका छैनन् नि त संसारमा धेरैजना, उनीहरूलाई अब अन्तिम कार्यक्रमको अन्तिममा पनि छौ के भन्न चाहनुहुन्छ आफ्नो जीवनबाट?
2: म चाहिँ एक दुईवटा कुरा होइन जोड्न चाहन्छु। मती 11:28 हे सबै थाकेका र बोझले दबिएका हौ, म गाउँमा तिमीलाई विश्राम दिन्छु। मान्छेले मेन्टली होइन स्वर्ग जाने भन्ने कुरो त अलिक मान्छेको अलिक पछाडिको कुरा होला होइन, तर मान्छेले त मनमा शान्ति नभइकन त त्यो सोच्न पनि सक्दैन नि त। पहिलो कुरो त मनमा शान्ति हुनु पर्यो नि है, मनमा द्वन्द हराउनु पर्यो नि, दोधारे कुराहरू हराउनु पर्यो नि त होइन, एकरो भएर लाग्न सकिन्छ। भनेपछि म आफैले अघि अघिको कुरा मैले के पाएँ भन्दाखेरि त मैले विश्राम पाएँ नि त, मैले शान्ति पाएँ, होडबाजी आक्रोश बदला त्यस्ता कुराहरूलाई छोडेर मैले शान्तिसँग धैर्यताको साथ प्रेम गरेर अगाडि बढ्नुपर्छ। यसमै सबै कुराहरू हामीले पाउँछौ, यो गरेर मात्रै अरू कुरा पाउँछौ, यो भयो भने मात्रै अरू कुरा सोच्न सकिन्छ भन्ने कुरा भएपछि जोस् म आफै पनि थकित मान्छेले विश्राम पाएँ, मैले सोच्न सकेँ। कसैले भन्छ नि तिमीले यस्तो काम गर्नुभन्दा अगाडि 2 मिनट सोच भन्छ नि, सोच्ने समय पाइएन भने चाहिँ केही गर्न सकिँदैन नि त। सोच्ने समय चाहिँ त्यति बेला पाइन्छ जब हामी शान्तिमा हुन्छौँ होइन, शान्तिमा हुन्छौँ। त्यसैले मैले विश्राम पाएँ, प्रभुलाई म धन्यवाद दिन्छु। साँच्चै नै हामीले उपदेशक 12:1 हामीले हेर्यौँ भने युवा अवस्थामै परमेश्वरलाई होइन महिमा दिनुपर्ने कुराहरू सम्झना गर्नुपर्ने कुराहरू छ नि त। अब युवा अवस्थामा कसले यति बेला चाहिँ सम्झना गर्छ? अहिले त अब के अरे धेरै चाहिँ भौतिक होइन कुराहरूमा चाहिँ छन्, वैज्ञानिक कुराले हुन त वैज्ञानिक कुराले पनि कुरा पनि गएर त आत्मिक कुरामै जोडिन्छ न, हामीले होइन अध्ययन कमीले मात्रै हो। तर हामीले हेर्दाखेरि चाहिँ राल सिङ्गान भएर आँखा नदेख्ने भएर त प्रभुलाई खोज्न सकिँदैन नि त होइन, ठिक कि बेठिक त छुट्याउन सकिँदैन नि त। हामीले छुट्याउने खोज्ने भनेको चाहिँ आँखा ठिक हुँदाखेरि, सोच ठिक हुँदाखेरि, सबै कुरा मैले गर्छु भन्दाखेरि गर्न सक्ने अवस्था हुँदाखेरि नै हो नि त, युवा अवस्थामा हो नि त, सम्झना गर्ने सम्झना गर्नुपर्ने। त्यसकारणले म धन्यवाद दिन्छु कि परमेश्वरले मलाई विश्राम दिनुभयो, उहाँले यस कारणले विश्राम दिनुभयो कि उहाँलाई मैले सम्झिन सकेँ। उहाँ मात्रै हुनुहुन्छ एक सारा सृष्टिका मालिक, उहाँद्वारा सबै कुरा बनिए, उहाँमै सबै कुरा अडिएको छ, हामी पनि उहाँमै अडिएका छौँ।
1: अहिले तपाईँ धरानको त्यो परिवेशमा तपाईँ हुर्किनुभयो, त्यहीँ परमेश्वरलाई विश्वास गर्नुभयो, तपाईँ स्थानीय धरानकै भनौँ न, अनि अहिले चाहिँ काठमाडौँमा सेवा गरिरहनु भएको छ, यहाँको मण्डली स्थापनादेखि नै तपाईँ हुनुहुन्छ होइन? अब यो यता काठमाडौँमा सेवकाई कसरी गर्दै हुनुहुन्छ अहिले, त्यो मण्डली यहाँ स्थापना गर्नुको उद्देश्य के थियो, अघि तपाईँले केही सेयर गर्नुभएको थियो त्यसको बारेमा केही बताइदिनुहोस् न।
2: हामीले धरानमा चाहिँ बेला बेला चाहिँ हाम्रो कुरा चाहिँ उठिरहेको छ, किनभने हाम्रो मानिसहरू चाहिँ विशेषहरू चाहिँ काठमाडौँमा कहाँ कहाँ छन् त, के गर्दैछन् होइन भन्ने अब सोधखोज त हुन्छ। त्यो सोधखोज हुँदाखेरि कुन कुन मण्डलीमा छन्, कसरी के गरिरहेछन् भन्ने हामीले गर्थ्यौँ, अनि कतिले चाहिँ अरू मण्डलीमा उहाँहरू गइरहनु भएको छ, अलिक अप्ठ्यारो भइरहेछ, अब त्यस्तो हुन्छ नि, भजन गाउने शैली बेग्लै छ होइन, के मिल्दैन केही मिल्दैन, असन्तुष्ट भइरहेछ कुराहरू पनि आइरहेको हुन्छ। अनि त्यही सिलसिलामा एक दुईजना जवान साथीहरूले चाहिँ मण्डलीमा धरानमा आएर चाहिँ काठमाडौँमा हाम्रो आफ्नो मण्डली हुनुपर्छ, त्यो भयो भने चाहिँ हामीलाई आफ्नै किसिमले होइन आफ्नै मण्डलीको शिक्षामा यो सबै कुराहरू आफ्नै तरिकाको हामीले उपभोग गर्न पाउँछौ, त्यो हुनुपर्छ भन्ने कुरा भएपछि चाहिँ विशेष मैले नै होइन यो चाहिँ राम्रो छ गर्नुपर्छ भनेर हामीले चाहिँ जोड दियौं। अनि धेरै त्यति बेला चुनौतीहरू थिए काठमाडौँ जस्तो ठाउँमा होइन, कसरी गर्ने कसरी चाहिँ म्यानेज गर्ने भन्ने कुरो, अनि सानो रूपमा चाहिँ झुण्डको रूपमा शुरू भयो। र यहाँ संगति दिन आउँदाखेरि एकजना साथी हुनुहुन्थ्यो उमेश खवास भनेर, मैले च्यालेन्ज गराएको थिएँ, मैले चाहिँ जतिजना चाहिँ एलोहिम चर्चका सदस्यहरू तपाईँ जाँदा हुनुहुन्छ, तपाईँहरूलाई अब एलोहिम चर्च यहाँ हामी स्थापना गर्दैछौँ, यदि तपाईँहरूलाई लाग्छ होइन अब मैले एलोहिममा जानुपर्छ भन्ने लाग्छ भने तपाईँहरू आउनुहोस्, सम्पर्क गर्नुहोस्, सम्पर्क चाहिँ स्थान अथवा सम्पर्क नम्बर यो हो भनेर मैले भनेको थिएँ। त्यसपछि चाहिँ भेटघाट र त्यो दुइटै गरेर चाहिँ यहाँ भएका विश्वासीलाई चिने जति थाहा पाए जति सबैलाई गोलबन्द गरेर चाहिँ लगन खेल हामीले चाहिँ त्यो संगति शुरू गराएको थियो।
1: अब अहिले जस्तो तपाईँ लगभग 30 वर्ष भयो है राष्ट्रिय सेवकाई, यो लामो यात्रा, परमेश्वरले दिनुभएको त्यो दर्शन, पास्टरीय सेवकाई अथवा भनौँ न मण्डलीको सेवा गर्ने, विश्वासीहरूको सेवा गर्ने, सुसमाचारका लागि सेवा गर्ने जुन खालको दर्शन र बोझहरूले लिएर अगाडि बढ्नुभयो, कतिको चुनौती रहेछ, कतिको अप्ठ्यारो परिस्थितिहरू चाहिँ आउँदा रहेछन्, यो सेवकाई कतिको चुनौती रहेछ?
2: एज अब पास्टरको होइन कुरा आफ्नो ठाउँमा छ, तर अब मण्डली इस्टाब्लिस हुनु, मण्डली चल्नु होइन, चाहिँ अहिलेको समयमा धेरै गाह्रो छ काठमाडौँ जस्तो ठाउँमा अब धेरै चर्चहरूसँग आबद्ध भएका हुन्छन् अनि काठमाडौँ जस्तो ठाउँमा के हुन्छ भने धेरै एउटा भनौँ न आफ्नै मण्डली भएको सबै स्रोत साधन भएको होइन चर्चहरू छन् त्यसले गर्दा कस्तो हुँदछ भने चर्च हेर्ने त हुन्छ नि भौतिक संरचना हेर्ने त्यस्तो हुँदछ कतिपल्ट त्यसले गर्दा पनि मण्डलीलाई असर गर्छ अब के अरे भनौँ न अब अगुवा जस्तो त हुँदैन नि कोही सानो छ यहीँबाट बढ्दै जान्छ दुःख गर्दै जान्छ सबै बनी बनाउने हेर्न चाहन्छन् नि बनी बनाउको हप्तामा एकचोटि जाउँ संगति गरौँ भन्ने नै हुन्छ त्यसमा अलिकति तल माथि भयो भने पनि मान्छे आउँदैन भने जस्तो भएन भने एउटा मण्डली आफ्नो छ अब पास्टरको आफ्नो चुनौती छ होइन पास्टरको आफ्नो चुनौती अब भन अहिलेको नेपाल जस्तो देशमा कुनै न कुनै रूपमा अघि मैले पारिवारिक रूपमा पनि समाजबाट पनि होइन एउटा केही न केही यो चाहिँ विदेशी धर्म हो भन्ने भएपछि केही न केही सतावटहरू होइन अनि व्यवहारहरू भिन्न किसिमको व्यवहारहरू हामी पाउँछौ अब यसमा चाहिँ तपाईँले भने जस्तै म प्रभुको निम्ति गर्छु भन्ने भयो भने चाहिँ तपाईँको परिस्थिति जस्तो भए पनि त्यसले फरक पार्दैन होइन तर अब सबै कुरा ठिकठाक भएपछि गर्ने होइन ठिकठाक होस् भन्ने हो भने चाहिँ एउटा पास्टरलाई धेरै गाह्रो छ यहाँ चाहिँ तपाईँ आर्थिक होइन रूपमा हेर्नुहुन्छ भने पनि त्यो हुन्छ आर्थिक रूपले अब के अरे कुनै एउटा अन्तर्राष्ट्रिय राष्ट्रिय रूपमा कुनै घटना घट्यो भने पनि त्यसले पनि असर गरिरहेको हुन्छ होइन जस्तै इन्डियामा चाहिँ विश्वासीहरूलाई केही गर्यो भने त्यो घटनाले विश्वासी अगुवा आफै पनि डराउँछ अनि त्यो घटनालाई हेरेर गैर होइन जो कट्टर हुन्छन् होइन क्रिस्चियनिटी चाहिँ यो बाहिरको यो हुनुहुँदैन भन्नेहरूले फेरि अर्कोतिरबाट होइन त्यहाँ त्यस्तो हो यहाँ पनि गर्नुपर्छ होइन यस्तै हुनुपर्छ भन्ने
1: सतावटहरूले चाहिँ अलि मण्डलीलाई प्रभाव पार्ने
2: प्रभाव पार्छ
1: विश्वमा जुनसुकै ठाउँमा त्यस्तो खालको घटना
2: त्यसले असर गर्छ तर मैले भने तर हामी प्रभुमा हेर्ने हो भने अहिलेको बदलिँदो परिस्थितिलाई बुझ्ने त्यसलाई मनन गर्ने हो भने चाहिँ सुसमाचार पनि अहिले पनि सजिलै छ अब अहिले ट्र्याक लिएर होइन कसैलाई हिँड्दै गरेकोलाई च्याप समाचार राखेर त गर्ने समय छैन त्यो के अरे बदलिँदो परिस्थितिमा धेरै तरिका छन् सुसमाचार गर्ने होइन आफ्नो परिवारबाट हामी जान सक्छौँ सबैभन्दा ठुलो कुरो त्यसरी जान सक्छौँ त्यस कारणले चुनौती चाहिँ मण्डली र पास्टरलाई छ तर मण्डलीले पनि पास्टरले पनि बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हामी आत्मिक हौ होइन लड्नुहुने परमेश्वर नै हुनुहुन्छ होइन हाम्रो पक्षबाट लड्नु परमेश्वर नै हुनुहुन्छ भनेर बुझ्ने र यो परिस्थितिलाई चाहिँ अब भिडन्तमै जान खोज्दाखेरि पो होइन समस्या आउने हो त तर हामीले अलिकता परमेश्वरको ज्ञान बुद्धि लगाएर चाहिँ हामीले अगाडि बढाउने हो भने अहिले पनि सुसमाचार त भइरहेछ नि
1: अन्तिममा छौ समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ अन्तिममा छुटेका केही कुराहरू छन् हाम्रो श्रोताहरूलाई
2: अब हामीले चाहिँ के बुझ्नुपर्छ भने संसारमा मानिसहरूले केही खोजिरहेका छन् होइन सिक्न खोजिरहेका छन् यो क्रिस्चियनिटी के हो भन्ने कुरो के रहेछ भनेर मात्रै बुझ्ने कोसिस पनि गर्नुहोस् न के रहेछ त बुझौँ त हेरौँ त पढौँ त होइन के अरे अहिले त के अरे ठेलीका ठेली पुस्तकहरू किनेर चाहिँ दराजमा राख्ने गरिएछ त्यो दराजमा एउटा बाइबल पनि राखौं क्रिस्चियन सम्बन्धी कुनै बुक राख हेरौँ यो खराबै रहेछ भनेर प्रमाणित गर्नकै लागि पनि राख्नुहोस् यो चाहिँ यो क्रिस्चियनिटी ठिक होइन भनेर प्रमाणित गर्नकै लागि पनि राख्नुहोस् पढ्नुहोस् होइन पढ्नुहोस् प्रभुले भन्नुभएको छ होइन मलाई चाखेर हेर नचाहिकन त थाहा पाउन सकिँदैन म सबैलाई आजको यो रेडियो कार्यक्रम सुन्ने सबैलाई म के हुन्छ भने एकचोटि आइन्स्टाइनले भनेका छन् होइन म मेधावी होइन उत्सुक चाहिँ हो म वैज्ञानिक भएन त्यो भयंकर विद्वान भएर म वैज्ञानिक हुन पुगेको होइन तर जिज्ञासु भएको हुनाले मैले गर्दै जाँदा म यस्तो भए हामी जिज्ञासु हौ धेरै पढे लेखेको चाहिँदैन हुनु पर्दैन जिज्ञासु किन त के भएर क्वेसन गर्दै होइन हेरौँ मलाई छ साँच्चै नै हामीले बाटो भेटाउनेछौँ यौन्न 14 छ अनुसार प्रभुले भन्नुभएको छ बाटो सत्य जीवन मनै हो के हो त प्रश्न गर्नुहोस् र पढ्नुहोस् होइन खोज्नुहोस् म यही भन्छु अनि हाम्रो जीवनमा साथीहरूलाई यो अवस्थाको साथीहरूलाई भाइ बहिनीहरू म के हुन्छ भने यो अवस्थामै खोज्ने कुरा गर्नुहोस् चाहिँ
1: समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ भाष्टरज्यू
2: तपाईँलाई पनि धन्यवाद दिन्छु
0: हवस् त श्रोता तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्

0: 98 13 82 69 08 97 65 41 29 39।
1: हामीलाई अवसर दिनुहोस्, तपाईँको खुसी हाम्रो प्राथमिक।

0: के क्षति बिहोर्नु पर्ने?
1: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। अब प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
0: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो, 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 वटा अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा। साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
2: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेडका कुरा तपाईँहरूले गर्नुहुन्छ।
0: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ, तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्यांकन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
5: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
4: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
6: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
4: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
7: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
4: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवालाई राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो।
8: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
4: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर गुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासोपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासोपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासोपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
9: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता अभिनेता र अभियन्ताको प्रवेशले ओझिलो बनेको रासोपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासोपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्रकिशोर।
10: रासोपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्ध जाहेर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्रप्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यसकारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। अहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढिराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
9: चार वर्षमा राष्ट्रपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर राष्ट्रपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राज्यपालले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अपनाएको रासोपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
1: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसले अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
9: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल रासोपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राज्यसभाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
11: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बरहरू जो थिए, जो पार्टीको विषय कहीँजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो बालेन र रवि लामिछाने र जनताले त्यसलाई इन्डोर्स पनि गरे त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक नै छ। अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
9: निर्वाचन अघि राष्ट्रपतिभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो। त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
4: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। जस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टोनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर ठूला डुंगा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एसमा उरुग्वे र केब भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुने छ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छनृ।

0: डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
1: जिल्लाको फोहोर चाहिँ सलमानमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति चाहिँ भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
0: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एंटेनामा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
5: डडेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 को गुनेघाट क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमटा:
6: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्ने र यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरो। यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर सनमरूपवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो कुरा सहयोग हुने छैन।
5: असन्तुष्ट स्थानीयले अमरडी 6 को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
1: जिल्लाको फोहोर चाहिँ सलमानमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति चाहिँ भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
5: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। अमरगढ़ी नगरपालिका 5 का वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
7: अमरगढ़ी 5 मा पनि व्यवस्थापन गर्यौं, त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध हो। त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौँ। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइट हो। अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइट बनाउनुको लागि हो।
5: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ। सागर तम्रकर सीआईएन आफ्नो एफएम डडेलधुरा।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको फ्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण,
8: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यस्तो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउनै पर्छ, हामी पनि छौं।
0: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा छ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
12: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान, स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
13: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिहर र म यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरु तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नुपर्दाखेरि सन् 1969 जुन 28 दिन अमेरिकाको राज्यको एउटा सहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान, अधिकार र संस्कृतिलाई सम्मान गर्ने, एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्वसम्म पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस्, यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको हो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव, लान्छना, विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
14: म हनी महर्जन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अलि गर्वै फिल गर्छु र आफूले पनि अब अरूसम्म हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ, किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एलजीबीटीआईक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन। तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा, हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन्, तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन्, र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ। किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन्, र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, अनि त्यही कारणले गर्दा कि घरैसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ चाहिँ हामीले देखाउनु पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ। त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौँ पनि हामीले।
15: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नुभएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन, हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान, हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ, र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने, जुलाईदेखि चाहिँ आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने, अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन। त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने, अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी, आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ, अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि, जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनु भयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ, र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, सङ्घ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ।
12: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ र फिफा विश्वकप 2026का खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईँको विदेश अध्ययनको सपना अब टाढा छैन।
1: इन्फिनिटी एजुकेशन हब तपाईँको भरपर्दो।
2: टाइम चेक, इट्स 8 PM।
3: अहिले बेलुकीको 8 बजेको छ।

Masa rambu FM 97. Sampai balik, jumlah saya.

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Let's go.
1: This is your radio.
2: This is LMWFM 89.6 MHz. 89.6 MHz.

Mata e Rambu FM 진대중. 사태발이 준비 사이.

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।